0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
0: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
4: रेडियो टाइगर स्टुडियो टाइम।
5: यस टाइम चेकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 4 गते बिहिबार, सन् 2026 जून 18 तारीख जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान, सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान।
0: प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन, चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी।
1: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल, इलाममा दैनिक 11 लाख किलो हरियो पत्ती नष्ट, झापाका सबै उद्योग र बगान बन्द।
0: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गर्ने समय सीमा।
1: र विश्वकप फुटबलमा इंग्ल्याण्डको विजय शुरूआत, पोर्चुगल र कंगोले बराबरी खेले, घाना र पनामा खेल्दै आज बिहान पाउने 8 बजे उज्बेकिस्तान र कोलम्बियाको खेल।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचर को बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। 64 लाख विद्युतीय राहदानी अर्थात ई पासपोर्ट छपाई सम्बन्धी करिब 7 अर्ब 65 करोड़को ठेक्कामा भएको भागभण्डालाई उच्च प्राथमिकता सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फास्ट ट्र्याकमा अघि बढ़ाएको छ। 4 सहसचिव सम्मिलित अनुसन्धान टोलीले यसमा संलग्नहरूको बयान र प्रमाण संलग्न तीव्र बनाएको हो। आयोग स्रोतका अनुसार एकैपटक 15 भन्दा धेरैसँग बयान भइरहेको छ, जसमध्ये 4 जना हिरासतमै छन्। सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अरियाल र निर्देशक सुनिल केसी तथा हिजो तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अरियाल र ठेकेदार कम्पनीका मिवल बाउर आईडी सर्भिस एजेन्ट मणेन्द्र राज मल्ल पक्राउ परेका छन्। अर्को जर्मन कम्पनी भेरिडासका एजेन्ट सिद्धार्थ थापा पनि फरार रहेका छन्। अनुसन्धानमा सह महान्याधिवक्ता सहित चार सहसचिव रहेको आयोग स्रोतले बताएको छ। करिब दुई हप्ता अघि नै अनुसन्धान अधिकृत तोकेर विस्तृत छानबिन थालिएको आयोगले भनेको छ। आरोपी पक्राउ परेपछि अनुसन्धानले थप गति लिएको छ। आयोगले राहदानी विभाग तथा परराष्ट्र मन्त्रालयका कर्मचारीको धमाधम बयान लिइरहेको छ। राहदानीको मूल्याङ्कन समितिमा रहेका कतिपय कर्मचारी विदेशको नियोगमा रहेकाले उनीहरूलाई समेत बयानका लागि पत्राचार भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाल जेल चलान भएका छन्। सम्पत्ति शुद्धिकरणको कसुरमा उनीहरू विरूद्धको प्रमाण र बिगो हेरेर विशेष अदालतले दुवैलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
1: प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। अर्थ विधेयकका रूपमा दर्ता भएको वैकल्पिक विकास परिचालन विधेयकलाई प्रतिनिधि सभाले 7 जेठमा पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। संविधान अनुसार यो विधेयकलाई प्रतिनिधि सभाबाट प्राप्त गरेको 15 दिनमा राष्ट्रिय सभालाई फिर्ता पठाउनु पर्ने थियो, तर राष्ट्रिय सभा विधेयकमाथि छलफल समेत गर्न भ्याएन। विधेयक समयभित्र फिर्ता पठाउन नसक्नुलाई जानकारहरूले राष्ट्रिय सभाको कमजोरीका रूपमा उल्याएका छन्। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ यस घटनालाई राष्ट्रिय सभाले आफ्नो जिम्मेवारी वहन गर्न नसकेको रूपमा लिनुहुन्छ। प्रतिनिधि सभाबाट आएको विधेयकलाई राष्ट्रिय सभाले निर्धारित समय सीमाभित्र सन्देशसहित वा बिना सन्देश फिर्ता पठाउन सक्नुपर्छ। उहाँले भन्नुभयो, यसबाट राष्ट्रिय सभाले आफ्नो दायित्व पूरा नगरेको ठहरिन्छ, राष्ट्रिय सभाको छविलाई धूलित बनाउने कार्य भएको उहाँको भनाई रहेको खबर कान्तिपुरमा छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाको चुनाव अघि नै पालिकाको संख्या र सीमाना हेरफेरको तयारी थालेको छ। पालिकामा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल आउँदो वैशाख 31 पुग्दैछ। त्यस अनुसार निर्वाचन हुनुलाई अब 1 वर्ष पनि बाँकी छैन। पालिका सरकार सञ्चालन 2074 चुनाव हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ। त्यसैले मन्त्रालयले हालको 1 वर्षभित्र संशोधन गर्न मिल्ने विद्यमान व्यवस्थाको सट्टा 6 महिना अगाडि पालिकाको संख्या र सीमाना हेरफेर गर्न मिल्ने बनाउन लागेको छ। नेपाल सरकारले हरेक 10 वर्षमा विभिन्न आधारहरूको विश्लेषण गरी गाउँपालिका तथा नगरपालिकाको पुनः वर्गीकरण गर्न सक्ने नयाँ प्रावधान ऐनमा समेटिएको छ। 2073 गाउँपालिका र नगरपालिकाको गठन भए यता त्यस यता परिवर्तन भएको छैन। चुनाव अगाडि नै पालिकाको पुनरावलोकनको तयारी भइरहेको खबर कान्तिपुरले लेखेको छ।
1: प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सीट जितेको रासोपाले पहिलो पटक राजनैतिक दर्शन र वैचारिक दृष्टिकोण तय गर्दैछ। असार 7-9 चितवनमा हुने पहिलो महाधिवेशनका लागि रासोपाले बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्रको मार्ग चित्र अघि सारेको हो। रासोपाले यसअघि शासन व्यवस्थाप्रति विधानमा उल्लेख गरेको थिएन। पार्टी सहमहामन्त्री तथा सांसद विपिन आचार्य संयोजकत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको राजनैतिक दर्शन र वैचारिक दृष्टिकोण स्पष्ट पारिएको छ। आचार्य संयोजकत्वको समितिमा गणेश पराजुली, चन्दा कार्की, प्रकाश चन्द्र परियार र सुशान्त वैदिक सदस्य रहनु भएको छ। समितिले विधानको भाग 3 पार्टीको वैचारिक आधार र निर्देशक सिद्धान्तको प्रावधान प्रस्ताव गरेको छ। रासोपा संवैधानिक समाजवादको मार्गमा अगाडि बढ़ने पनि प्रस्तावित विधानमा लेखिएको छ। कान्तिपुर दैनिकमा खबर छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। पार्टी नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले 36 बुँदे असन्तुष्टि पत्र पठाउँदै संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालको राजीनामा मागेसँगै विवाद उत्कर्षमा पुगेको हो। खनालले प्रचण्ड माधवलाई पार्टी हाँक्न नसक्ने अयोग्य नेताको आरोप लगाउनु भएको छ। पत्रमा भनिएको छ, यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ। त्यसो हुँदा तपाईँ संयोजक र सहसंयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नुहोस्। नयाँ योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटिलाई अधिकार दिनुहोस्। खनालले संयोजक र सहसंयोजक पदलाई तत्कालीन एमाले र माओवादी बीचको एकताकै अर्को संस्करण भन्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ। काया कैरनमा विद्युतीय गाड़ी प्रयोग र सरकारको प्राथमिकता बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल।

0: खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रम सम्बत 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान, सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान, प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन, चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी, रासोपाको आगामी मार्गचित्र, बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र, नेकपाभित्रको विवाद उत्कर्षमा झलनाथ खनालद्वारा प्रचण्ड र माधवको राजीनामा माग लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैची लगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाएको बताउनुभयो। असार 1 गतेदेखि इलामका 53 चिया उद्योग बन्द भएपछि चिया टिपाईको मुख्य सिजनमा अहिले दैनिक 11 लाख किलो चिया नष्ट हुन थालेको छ। सरदर प्रति किलो 50 रूपियाँका दरले पनि यो चियाको मूल्य 5,50,00,000 रूपियाँ हुन्छ। यो मूल्य किसानको हरियो पत्तीको मात्र हो। टिप्न ठिक्क भएको चिया बगानमै छोड्नु पर्दा किसान र दैनिक ज्यालामा काम गर्ने श्रमिकको रोजीरोटी नै गुम्न थालेको छ। त्यसै पनि दुई पात एक सुइरो चिया हुर्किएर गएपछि त्यसलाई गुणस्तरको मानिँदैन। चिया टिप्न एक दुई दिन ढिलो हुँदा पनि धेरै नै हुर्किने र त्यसको मूल्य पनि कम पाइने गरेको किसानहरू बताउँछन्। इलामका चिया उद्योग बन्द गरेको 3 दिनपछि त्यही समस्या देखाउँदै झापाका चिया उद्योगीले समेत आजदेखि आफ्ना सबै उद्योग बन्द हुने घोषणा गरेका छन्। आजको गोर्खापत्रमा खबर छ।
1: विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित दुईजना कर्मचारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन तथा असाधारण विदा सकिए पनि काममा नफर्की विदेशमै बसिरहेका दुईजना कम्प्युटर अपरेटरसँग 15 दिन स्पष्टीकरण माग गर्दै कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो। स्वीकृत विदा सकिएको 30 दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने कानूनी प्रावधान छ, तर त्यसलाई उल्लंघन गर्दै ती कर्मचारीहरूले निजामती सेवा ऐन विपरीत विदेशी आवासीय अनुमति लिएर बसेको मन्त्रालयले जनाएको छ। निजामती ऐन अनुसार बहालवाला कर्मचारीले विदेशी पीआर लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। मन्त्रालयका अनुसार ती कर्मचारीहरूले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश नगरे वा स्पष्टीकरण सन्तोषजनक नभए उनीहरूलाई भविष्यमा सरकारी सेवाको लागि समेत अयोग्य ठगिरिने गरी सेवाबाट हटाइनेछ।
2: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत पेट्रोलियम पदार्थको आयात घटाउने, स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउने र दीर्घकालीन रूपमा यातायात खर्च कम गर्ने लक्ष्यसहित विद्युतीय गाड़ी परिवर्तनलाई बजेटमा जोड़ दिएको छ। तर गाड़ी व्यवसायीहरूले भने नीतिगत स्थिरता, कर संरचनामा हुने बारम्बार परिवर्तन, चार्जिङ पूर्वाधारको कमी र बैंकिङ क्षेत्रमा लगानी सहज नहुँदा व्यवसाय विस्तारमा चुनौती रहेको बताएका छन्। विद्युतीय गाड़ीको माग बढ़े पनि स्पष्ट र दीर्घकालीन नीति आवश्यक छ। बजेटमा विद्युतीय गाड़ीको प्राथमिकता, गाड़ी व्यवसायीहरूका समस्या र सम्भावनाबारे साथी विकास चापागाईले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग कुरा गर्नुभएको छ।
3: सरकारले प्राथमिकता दिएकै छ, विद्युतीको सहरी साधनलाई पहिलादेखि नै दिँदै आएको छ भने यसपालि पनि त्यसलाई चाहिँ क्रमिक रूपमा लिएर गइरहेको छन्। साधारण तयारी हेर्ने हो भने केही दरहरूमा तपाईँको चेन्ज भएको छ।

0: कुनै रेटहरू बढेका छन् भने कुनै घटेका पनि छन्। र पुरानो एउटा समस्या जुन थियो विद्युतीय सवारी साधन आयात गर्दाखेरि पिक पावरको आधारमा लाग्ने थियो भने अहिले हटाएर मूल्यको आधारमा गरिएको छ, त्यो पनि एउटा राम्रो र स्वागत योग्य नै छ र समग्रमा राम्रो छ पछिपालिको बजेट।
1: अब यो मध्यम आय भएका मानिसले पनि एउटा गाडी किन्ने एउटा सोख हुन्छ नि, कतिको अब सहज छ
0: गाडी चढ्नको लागि? धेरै कुरामा सहज छ, तर त्यसको लागि सरकारले जुन नीतिगत कुराहरू र केही चिजहरूमा चाहिँ अलिकति फ्लेक्सिबल हुनुपर्छ, केही कुराहरू चेन्जहरू गर्नुपर्छ। जस्तो हामी गाडी किन्दैछौँ भने कोही मान्छेले गाडी किन्नको लागि आज जाँदैछ भने गाडी आवश्यकता अनुसार कुन चिजलाई नेसेसिटीमा राख्ने, कुनलाई लग्जरीमा राख्ने, सबभन्दा पहिला त गाडीको वर्गीकरण गरेर सर्वसाधारणले महसुस गर्ने गरी चढ्नको लागि र सर्वसाधारणलाई साँच्चैकै सरकारले चल्न दिने हो भने पहिला के गर्नु पर्यो भने नेसेसिटीको गाडीलाई 5 वर्ष किन 10 वर्ष दिनु पर्यो नि लगानी गर्नलाई। किस्ताबन्दीमा उसले 10 वर्ष पाउनु पर्यो, उसले आय स्तर अनुसार चढ्न सक्छ भने 10 वर्ष दिनु पर्यो। बाइक किन्ने मान्छेले पनि बाइक आफ्नो आवश्यकता अनुसार छ भने बाइकको पनि वर्गीकरण गरेर, किनभने कसैको लागि 4 पाङ्ग्रे जरुरी छ भने कसैको लागि 2 पाङ्ग्रे पनि उहाँको लागि चाहिँ नेसेसिटी हुनसक्छ। धेरैजनाको लागि नेपालमा नेसेसिटीमा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा सहज रूपमा यात्रा गर्नलाई 2 पाङ्ग्रे लिइरहेको हुन्छ भने 2 पाङ्ग्रेलाई पनि प्रवर्धन गरेर सरकारले चाहिँ फाइनेन्सको सुविधा राम्रो गर्न सकेको खण्डमा मलाई लाग्छ हरेक नेपालीको घर घरमा सवारी साधन चाँडै भन्दा चाँडै पुग्छ।
1: व्यवसायी उपभोक्तालाई चाहिँ तपाईँको सन्देश चाहिँ के?
0: अटोमोबिललाई हेर्दाखेरि हेर्ने दृष्टिकोण चेन्ज गर्नुहोस्। अटोमोबिल यो नेसेसिटी हो, सबैको आवश्यकता हो। एउटा उद्योगीको सामान उद्योगमा बनेपछि बजार पुर्याउनको लागि एउटा किसानले फलेको सामान र या फल्नलाई खेती गर्नलाई चाहिने सवारी साधन र एउटा पब्लिक ट्रान्सपोर्टेसनको रूपमा युज हुने बाइकको या सानो कारहरूलाई हेर्ने दृष्टिकोण सबैले हामी चेन्ज गरेर यो वास्तवमा चाहिँ अबको दिनमा आवश्यकता हो। यातायात चाहिन्छ, हामी सुरक्षित तरिकाले हिँड्न आवाजात गर्न पाऊ, सुरक्षित यात्रा गर्नको लागि सुरक्षित रोड हुनुपर्छ र यो सबै कुरा चाहिँ हामी राज्यलाई आवश्यकता अनुसार चाहिँ परिपूर्ति गर्नुपर्छ र हामीले पनि यो भोग गर्न पाइन्छ भन्ने चाहिँ धारणा राखेर हामी आशा राखेर चाहिँ अगाडि बढौं जस्तो लाग्छ। सवारी साधन किन्नुभन्दा अगाडि सवारी साधनका बिक्री पछिका सेवा र सवारी साधन किन्दै हुनुहुन्छ भने उहाँहरूको बारेमा कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी गरेर जानकारी लिएर मात्रै किन्नु होला भन्ने म सबैजनालाई अनुरोध गर्न चाहन्छु।
2: नाटा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रतिसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि अर्को प्रसंग, वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले म्यान पावर व्यवसायलाई तिर्नुपर्ने लागत तथा सेवा शुल्क अब सरकारले नै निर्धारण गर्ने भएको छ। श्रमिकबाट चर्को रकम असुल्ने, ठगी गर्ने, रकम बुझाए पनि बिल भरपाई नदिने लगायतका गुनासा बढ़दै गएपछि सरकारले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन लागत शुल्क निर्धारणको प्रक्रिया अघि बढ़ाएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू झन मारमा परेको भन्दै यसको विकल्पबारे अध्ययन गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणालीले सूचना निकालेर भाषा परीक्षा आवेदन प्रक्रिया अहिलेका लागि बन्द गरिएको जनाएको हो। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5242-5523।
3: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
5: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्ण बिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
3: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। केही समय अघिसम्म चिसो भन्ने बित्तिकै आयातित र बोटलिङ गरिएका प्रशोधित पेय पदार्थ मात्रै बुझिन्थ्यो। गर्मीले अत्याएपछि उपभोक्ता बजारमा त्यही आधुनिक पेय रोज्न बाध्य हुन्थे, तर अब समय फेरिएको छ। बजारमा हाम्रै रैथाने पेय पदार्थले बलियो उपस्थिति जनाउन थालेका छन्। परम्परादेखि भान्साको चौघेरामै सीमित मौलिक पेय अहिले व्यावसायिक बन्दै बजारसम्म आइपुगेका छन्। बजारमा मात्रै कहाँ हो र जिल्लाका सरकारी कार्यालयको अतिथि सत्कारमा पनि रैथाने पेय नै पहिलो रोजाई बन्न थालेको छ। रैथाने पेयमा सबैभन्दा बढ़ी उपयोगमा मही छ। पहिले गाउँघरकै भान्सामा सीमित मही अहिले बजारका फ्रिज र होटलका टेबलसम्म सजिन थालेको छ। सभा समारोह भोज भतेर र अन्य सुख दुःखका जमघटमा रोजाईको पेय बनेको छ मही। गर्मीमा व्यापक खपत हुन थालेपछि आकर्षक बोतलमा राखेर मही बिक्री गर्ने चलन बढ़ेको छ। दुग्ध सहकारीका साथै निजी डेयरी उद्योग पनि मही उत्पादनमा लागेका छन्। चितवनको भरतपुर महानगरपालिका 9 शरदपुरका जंगबहादुर थापा अस्ति मंगलबार दिउँसो भरतपुर अस्पताल रोडमा रहेको चिया पसलमा साथीहरूसित गफिरहनु भएको भेटिनुभयो। जमघटमा चिया र चिसोको साटो महीको बोतल किनेर साथीहरूसँग बाँड्नुभयो र पिउन शुरू गर्नुभयो। 4 जना साथीले 3 बोतल मही पिएको उहाँले बताउनुभयो। सानो छँदा घरमा प्रशस्त हुन्थ्यो, नभएका बेला गाउँ घरमा बोलाई बोलाई दिन्थे, त्यसरी बानी परेको हो। अहिले किनेर खानु परेको छ उहाँले भन्नुभयो, तर सबै ठाउँमा पाइँदैन। किनेरै खाए पनि स्वास्थ्यप्रद पेय पदार्थ पिउन पाउँदा ढुक्क लाग्ने उहाँको भनाइ छ। बजारमा मही बिक्री हुन थालेकाले किसानलाई पनि राहत मिलेको उहाँले बताउनुभयो। शीतलताका लागि तराई मधेसका स्थानीय बजारमा सातु मही बेलको शर्बत र उखुको जुस जस्ता परम्परागत पिएको माग र आकर्षण वात्तै बढ़ेको छ। सर्वसाधारणलाई शीतलता प्रदान गरिरहेका यी स्वास्थ्यप्रद रैथाने पिएको व्यापार समेत उत्साहजनक रहेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको व्हाइट हाउसले जनाएको छ। बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ, यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ। अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको 14 बुँदे सम्झौता अनुसार इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ। साथै युद्धबाट प्रभावित इरानको पुननिर्माणका लागि 300 अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने विषय उल्लेख छ, तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान दिनुपर्ने बाध्यता भने राखिएको छैन। सम्झौतामा लेबनान सहित सबै मोर्चामा जारी सैन्य कार्यवाही तत्काल स्थायी रूपमा अन्त्य गर्ने भनिएको छ। यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्य पूर्वमा स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ। दुवै पक्षले 60 दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन्।
5: फिफा विश्वकप फुटबलमा उपाधि दावेदार इंल्याण्डले विजयी शुरूआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इंल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको हो। इंल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर 36 मिनटमा मार्टिन बाटोरिनाले गोल गरेपछि क्रोएसिया खेलमा फर्कियो। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंल्याण्डलाई पुनः अग्रता दिलाए, तर पहिलो हाफको इन्जुरी समयमा पीटर मुसाले गोल गरेपछि खेल 2-2 बराबरीमा पुगेको थियो। दोस्रो हाफमा इंल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। 47 मिनटमा
7: जुट बेलिङ्गमले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए भने 85 मिनटमा मार्कस राशफोर्डले गोल गरेपछि इंग्ल्याण्डले 4-2 को सहज जीत सुनिश्चित गरेको छ। जीतसँगै इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। यस्तै गैराती सम्पन्न अर्को खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बलियो मानिएको पोर्चुगल विरूद्ध कंगोले अंक खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। खेलको 6 मिनटमै जो आओ नेभेसको गोल मार्फत पोर्चुगलले अग्रता बनाएको थियो, तर पहिलो हाफको इन्जुरी समयमा युआने भिस्ताले बेहेड मार्फत गोल गर्दै कंगोलाई बराबरीमा फर्काए। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल 1-1 बराबरीमा सकिएको हो। सन् 1974 जायरे नामबाट पहिलो पटक विश्वकप खेलेको कंगो 52 वर्षपछि विश्वकपमा फर्किएको हो। विश्वकपमा अहिले भने समूह एलको घाना र पनामा खेलिरहेका छन्। दुवै टोलीबीच 79 मिनटसम्म खेल भइरहँदा गोल हुन सकेको छैन। अहिले बिहान 7:45 समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पूर्व र मध्य भेगका केही ठाउँमा गएराती र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि कोशी प्रदेशका तराई, मधेस प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्नेछ भने मध्य र पश्चिम तराईमा आज र भोलि तातो दिन हुने सम्भावना छ।
7: नारायणगढ़ मुगलिन सड़कमा एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेका छन्। गैराते तुइन खोलामा पहिरो खसेपछि सड़क केही बेर अवरूद्ध भएर पछि एकतर्फी रूपमा सञ्चालनमा आएको हो। पहिरो हटाए पनि बेला बेला ढुङ्गा खस्ने गरेकाले सड़क एकतर्फी खुलेको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले गाड़ीहरू आलोपालो चलिरहेका छन् र जामको समस्या समेत छैन।
2: सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना ल्याएको छ।
7: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बकौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ।
2: काया कैरनमा अब पालो उखानको।
7: खोजे पाइन्छ, सोधे बुझिन्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: पासपोर्ट छपाई ठेक्काको भागभण्डा प्रकरणमा अख्तियारको फास्ट ट्र्याक अनुसन्धान। सम्पत्ति शुद्धिकरण कसुरमा दीपक भट्ट र सुलभ अग्रवाल जेल चलान।
2: प्रतिनिधि सभाबाट पारित विधेयकलाई राष्ट्रिय सभाले समय सीमाभित्र फिर्ता पठाउन सकेन। चुनाव अगाडि पालिकाको संख्या र सिमाना हेरफेरको तयारी।
7: चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल। इलाममा दैनिक 11 लाख किलो हरियो पत्ती नष्ट। झापाका सबै उद्योग र बगान बन्द।
2: अमेरिका र इरान बीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर। 60 दिनभित्र अन्तिम सम्झौता गर्ने समय सीमा।
7: र विश्वकप फुटबलमा इंग्ल्याण्डको विजय शुरूआत। पोर्चुगल र कंगोले बराबरी खेले। घाना र पनामा खेल्दै आज बिहान 7:45 उज्बेकिस्तान र कोलम्बियाको खेल।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। कतिपय सांसदहरू समेत विश्वकप फुटबलमा भुलेर संसदको बैठक जान छोडेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना सांसद मध्यरातमा आफ्नै घरभित्र आरामले बसेर टेलिभिजनमा फुटबल हेरिरहेका छन्। त्यतिकै बेला कसैको फोन आएको छ अनि खेल हेर्दै गरेका उनी फोनमा भन्दैछन्, संसदमा जानै भ्याइरहेको छैन, देशको चिन्ताले आजकल रातभर निन्द्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: को पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क।
1: दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती गर्ने गरेको आरोप एकजना पक्राउ, थप अनुसन्धान हुँदै।
0: मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाउने शिक्षा मन्त्रीको भनाई, 4थो दीक्षान्त समारोहमा करिब 2000 विद्यार्थी दीक्षित।
1: र विश्वकप फुटबलमा क्रोएसियामाथि इङ्ल्याण्डको 4-2 जित, कंगो डीआरसँग पोर्चुगल बराबरीमै रोकियो।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com, मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। नेपालमा पछिल्ला वर्षहरूमा 6 महिनासम्म पूर्ण स्तनपान गराउने दर घट्दै गए पनि कर्णाली प्रदेशमा भने यो दर बढ़दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको स्तनपान संरक्षण प्रबन्धन तथा सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको छन्। यो राष्ट्रिय औसत 56% भन्दा 18% बढ़ी हो। कार्यक्रममा बाल रोग विशेषज्ञ डाक्टर सुभाष शर्माले सन् 2011 नेपालमा पूर्ण स्तनपान दर 70% रहेकोमा 2016 66% र 2022 झरेर 56% पुगेको बताउनुभयो। प्रदेशगत रूपमा कर्णाली र सुदूरपश्चिम पूर्ण रूपमा स्तनपान दर सबैभन्दा बढ़ी 74% रहेको छ भने लुम्बिनीमा सबैभन्दा कम 36% रहेको बताउनुभयो। विशेषज्ञहरूले जन्मेको 1 घण्टाभित्र स्तनपान शुरू गर्न र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्नेमा जोड़ दिएका छन्। यस्तै शिशुको स्वास्थ्य, पोषण तथा रोग प्रतिरोधात्मक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ छ। युनिसेफका पोषण अधिकृत शेर सिंह दहितले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन र श्रम ऐनले महिलालाई कम्तीमा 98 दिन तलब सहितको प्रसूति विदाको व्यवस्था गरेको बताउनुभयो। शिशु जन्मेको 2 वर्षसम्म कार्यस्थलमा स्तनपान गराउन आवश्यक व्यवस्था मिलाउनु पर्ने कानूनी प्रावधान पनि रहेको उहाँको भनाइ छ। कार्यक्रममा अधिवक्ता तुलसा भण्डारीले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण तथा प्रचार प्रसारलाई नियमन गर्ने कानूनी व्यवस्था रहेको पनि बताउनुभयो। स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निर्देशक डाक्टर रविन खड्काले स्तनपान शिशुको स्वास्थ्य र समग्र विकासका लागि सबैभन्दा प्रभावकारी माध्यम भएकाले यसको संरक्षण र प्रबन्धनमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो। तथ्याङ्क अनुसार न्यून आय भएका परिवारमा पूर्ण स्तनपान दर 64% रहेको छ भने उच्च आय भएका परिवारमा 44% रहेको छ। यस्तै दुधानीबाट दूध खुवाउने अभ्यास देशैभर बढ्दै गए पनि कर्णालीमा यस्तो दर भने जम्मा 11% मात्रै रहेको छ।
0: दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा 32 वर्षीय पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले नारायण नगरपालिका वडा नम्बर 4 का 32 वर्षीय भीमराज रेग्मीलाई पक्राउ गरिएको जानकारी दिनुभयो। उनले भगवती माई गाउँपालिका 2 स्थित सल्लेघारी जंगलमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको उहाँले बताउनु भएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: उता दाङमा सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाइ डर तरास फैलाएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने एक युवक लागू औषधसहित पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका 2 भंकेका 24 वर्षीय रमेश थारा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरीको टोलीले उनकै घरबाट पक्राउ गरेको हो। मगरले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाइ धम्क्याएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घरमा खानतलासी गर्दा प्रहरीले प्रतिबन्धित लागू औषध समेत बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 21 वर्षीय जीवराज खत्रीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। पीड़ित युवतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
0: मध्यपश्चिम विश्वविद्यालयको 4थो दीक्षान्त समारोहमा 1928 जना विद्यार्थीहरू दीक्षित भएका छन् भने यो मध्ये 455 विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागी भएका छन्। विश्वविद्यालयको चौथो दीक्षान्त समारोहसँगै 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव वीरेन्द्रनगरमा भएको थियो। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने बताउनु भएको छ। सरकारले यसका लागि आवश्यक बजेट, पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपूर प्रयास गरिरहेको उहाँको दावी छ। विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत, वन, जड़ीबुटी, पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा उहाँको जोड छ। उहाँले मन्त्रालयको तर्फबाट यो विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड, डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णतः प्रतिबद्ध रहेको समेत प्रतिबद्धता जनाउनु भएको छ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो। विश्वविद्यालयका कार्यकारी उपकुलपति प्राध्यापक डाक्टर नारायण प्रसाद पौडेलले 18 विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको आमदानी र खर्चको जानकारी गराउनुभयो। पौडेलले आगामी आर्थिक वर्षका लागि 1,49,00,000,000 रूपियाँ बराबरको बजेट प्रस्ताव गर्नुभएको छ।
2: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध। वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चित्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ,
3: दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
8: यो साल त ढुक्क भयो है बुढी।
9: हो नि, अघिल्लो साल सम्झिँदा त कहाले लाग्छ, पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
8: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
10: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
11: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
12: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
13: 67993।
6: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको आरोपमा एकजना पक्राउ, थप अनुसन्धान हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष 2083-84 सबै तुइन हटाएर झोलिङ्गे पुल निर्माण गर्न 65 करोड़ रूपियाँ विनियोजन भएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 122 वटा झोलिङ्गे पुल निर्माण गर्ने भएको छ। मन्त्रालयले तुइन विस्थापित गरेर त्यो ठाउँमा झोलिङ्गे पुल निर्माण गर्न भन्दै 65 करोड़ विनियोजन गरेको छ। पर्यटकीय क्षेत्रमा सड़क सञ्जालको पहुँच विस्तार गर्न सड़क र पुल निर्माण गर्न लागेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाले बताउनुभयो। यता कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा कालीकोटका महत्वपूर्ण पर्यटकीय स्थल प्राथमिकतामा नपरेको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन्। कालीकोटका कुनै पनि प्रमुख पर्यटकीय गन्तव्यका लागि छुट्टै कार्यक्रम वा बजेट समावेश नगरेको उनीहरूको गुनासो छ। प्रदेशको बजेटले कालीकोटको पर्यटन क्षेत्रलाई सम्बोधन नगरेको स्थानीयले बताएका छन्। प्रदेश सरकारले पर्यटन विकासको नाममा अन्य जिल्लाका योजनालाई प्राथमिकता दिँदा कालीकोट उपेक्षामा परेको भन्दै स्थानीय सरकारले गुनासो गरेका छन्। स्थानीय पर्यटन व्यवसायी अमलराज शाहीले कालीकोटमा पर्यटन पूर्वाधार निर्माण, पदमार्ग विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार प्रसारका लागि बजेट आवश्यक रहे पनि प्रदेश सरकारले त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुभयो।
0: कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सरकार, कर्मचारी, निजी क्षेत्र र बैंक तीनवटै क्षेत्रले लगानीको जोखिम नलिएसम्म कर्णालीलाई आर्थिक रूपले सम्पन्न गराउन नसकिने बताउनु भएको छ। सरकारी अनुदान तथा वित्तीय संस्थाको कर्जा लगानीमा साना तथा महिला उद्यमीको पहुँच पुग्न नसकेको स्वीकार उहाँले गर्नुभएको हो। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा भएको महिला उद्यमी मेला तथा पिचिङ कार्यक्रममा उहाँले जोखिम मोल्न नचाहने प्रवृत्तिकै कारण कर्णाली गरीब र पछाडि परेको बताउनु भएको हो। हाट बजारमा राखिएका महिला उद्यमीका उत्पादनको अवलोकन गर्दै उनीहरूका संघर्षका कथा सुनिसकेपछि मन्त्री शाहले स्थानीय उत्पादन प्रयोगका लागि मात्र नभई गौरव गर्ने पनि भएकोले यसलाई प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सरकारले दिने अनुदानका लागि कार्यविधि कड़ा हुने अनि बैंक तथा वित्तीय संस्थाहरूले शहर बजार बाहेकका जग्गामा लगानी गर्न आनाकानी गर्ने हुनाले कर्णालीमा उद्यम फस्टाउन नसकेको मन्त्री शाहको भनाइरहेको छ।
1: कालीकोटका तीनवटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेड पाण्डा हाब्रे भेटिएको छ। तिलक गुफा नगरपालिका, महाभई गाउँपालिका र शुभकालिका गाउँपालिका रेड पाण्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैर सरकारी संघ संस्थाले बताएका छन्। तिलक गुफा नगरपालिका 10 रोडो वन्चु पाटन, शुभकालिका गाउँपालिका 6 हाउडी लेखमा र महाबी गाउँपालिका 2 महाबी पाटन क्षेत्रमा रेड पाण्डा भेटिएको उनीहरूको भनाइ छ। तिलागुफा नगरपालिका 10 स्थित रेड पाण्डा संरक्षण वन क्षेत्र रोडो वन्चुमा जैविक विविधता अनुगमनका क्रममा दुर्लभ रेड पाण्डा भेटिएको हुरु हुडेन नेपालका

0: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला पनि अर्को छोटो विश्राम।
1: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकै प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
2: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राणगारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया प्रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने मुख बाङ्गो हुने बाथ रोग ढाड दुख्ने मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अनकल सेवाहरू
4: नवजात तथा बाल रोग विशेषज्ञ मृगौला तथा मूत्र रोग विशेषज्ञ हाड जोड्ने अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी भिडियो एक्सरे डिजिटल एक्सरे ईसीजी कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत दिसा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719 9840822229 र 9865222229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9868-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ।

0: अन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, बाँकेको कोहलपुरमा कार र मोटरसाइकल एकापसमा ठोकिएर विद्युतको पोलमा ठोकिँदा दुई सवारी साधनमा आगलागी भएको छ। दुर्घटनामा परेर मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते हुनुभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। भीषण गर्मीका समयमा गुडिरहेका ईभी विद्युतीय कार र मोटरसाइकल ठोकिँदा दुवै सवारी साधनमा आगो सल्किएको थियो।
1: नेपाल भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन अभिलेखीकरण तथा मर्मसम्भारका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ। तीन महिनादेखि खटिएको प्राविधिक टोलीले बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रका सीमा स्तम्भको प्राविधिक अध्ययन पूरा गरेको हो। सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्ने, हराएका वा क्षतिग्रस्त स्तम्भहरूको विवरण संकलन गर्ने तथा अभिलेख अध्यावधि गर्ने काम गरिएको छ।
0: बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 स्थित लामपाटामा सशस्त्रको बन्दोबस्तीको सामान हेलिकप्टरबाट पठाइएको छ। सुर्खेतबाट सिरी एयरलाइन्सको हेलिकप्टरबाट बन्दोबस्तीको सामान लामपाटा लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो। बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गेसम्म यो क्षेत्रमा केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णयसँगै लामपाटामा बेस स्थापना गरिएको हो।
1: सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित गोलधारा चाँदनी सुखा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको छ। एक वर्ष अघि शुरू भएको सुखा बन्दरगाह निर्माणको हालसम्म 12.85% भौतिक प्रगति भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिल केसीले बताउनुभयो। उहाँले बन्दरगाहमा भन्सार, शस्त्र प्रहरी र कर्मचारीका आवास निर्माण लगायतका समस्या निर्माणको काम भइरहेको बताउनुभयो। अहिले बन्दरगाहमा टर्मिनल, भन्सार भवन र अन्य आवासीय संरचना निर्माण भइरहेका छन्। तोकेको अवधि 30 महिनामै सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ़िरहेको परियोजना निर्माण लागत भारतीय रूपमा 2,37,00,000,000 रहेको छ।
0: हेरी खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधि दावेदार इंग्ल्याण्डले विजय शुरूआत गरेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ। समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्यो। इंग्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै ठूलेलाई अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफमा इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्यो। 47 मिनटमा जुड बेलिङ्घमले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाउनु भयो भने 85 मिनटमा मार्कस राशफोर्डले गोल थपेपछि इंग्ल्याण्डले 4-2 सहज जित सुनिश्चित गरेको हो। जितसँगै इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। यस्तै अर्को खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बलियो मानिएको पोर्चुगल विरूद्ध कंगोले अंक खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। दोस्रो विश्वकप मा अहिले समूह एलको घाना र पानामा खेलिरहेका छन्। अहिले बिहान 7:45 समूह केको उज्बेकिस्तान र कोलम्बिया खेल्दैछन्।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गयो। समूहका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशमा पूर्ण स्तनपान गराउने दर बढ़दो क्रममा 74% शिशुले 6 महिनासम्म पूर्ण स्तनपान पाउने गरेको सरकारी तथ्याङ्क।
1: दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप 1 जना पक्राउ, थप अनुसन्धान हुँदै।
0: मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगार उन्मुख बनाइने शिक्षा मन्त्रीको भनाई। 4 दीक्षान्त समारोहमा करिब 2,000 विद्यार्थी दीक्षित।
1: र विश्वकप फुटबलमा क्रोएसियामाथि इंग्ल्याण्डको 4-2 जित, कंगो डीआरसँग पोर्चुगल बराबरीमै रोकियो।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: एस टाइम्सका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर फुलिगाउँमा जाऊ।
4: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चिखैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
6: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: ए रामलौटन भाइ, के गर्दैछौ?
8: नमस्कार सुरेश दाई, यत्तिकै बसेको। आउनुहोस् चिया पिउन। छोरी,
9: हजुर,
8: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
9: हस् बाबा।
10: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
8: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
10: ए, त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
8: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
10: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
8: ए, कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
10: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
8: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
11: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाजुन।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनाहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकटी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
6: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेक का साथमा केपी पोली क्लिनिक भिगा बजार बर्दिया।
1: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही असार 5 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
3: सबैजनालाई नमस्कार छ है।
4: नमस्कार।
3: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त। सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
5: यसका लक्षणहरू के हुन्?
3: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
5: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
3: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
5: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
3: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
1: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा
2: यही असार 6 गते शनिबारको दिन
1: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98585002।
8: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाद ल्याउनु पर्यो।
9: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
8: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
10: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
11: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 649 20 111।
0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

धन्यवाद। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यस्त रहनेछ, के भन्छ पनि ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई, र सही विवादित हुन्छ तपाईँका व्यवसायी बाह्र राशिफल र तपाईँसँगका विशेष कुराकानी, भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी लगायत विभिन्न कुराहरूको जानकारी दिँदै उपस्थित हुनेछौ। हामी आज खानबारीबाट छौ, तर आज हिजो पनि मान्छे आउनु भएन, अस्ति पनि मान्छे आउनु भएन, हामीलाई आराम भइरहेको छ। आज दुई तीनजना आउने कुरो भएको छ। अब जो जो मान्छे आज बिहान 10-11 बजेसम्म आइपुग्नु छ उहाँहरूको चिनाहरूले, त्यसपछि हामी आफ्नो क्रममा फर्किने तयारी गर्दैछौ। अब आउँदाखेरि ढिलो गर्ने अथवा भरे 7-8 बजे हो भने नआउँदा पनि राम्रो हुन्छ, र भोलि आउने तयारीमा हुनुहुन्छ भने अब हामीसँग भेट्न आउन सक्छ। आजको लागि भने तपाईँ घरबाट हिँडिसक्नु भएको छ, अब 2-3 घण्टाभित्र आइपुग्नुहुन्छ भने भेट हुन सक्छ, अन्य त तपाईँ राम्रो भेट नहुन सक्छ। खानपानीको व्यवसाय यति दिनसम्म सुखद रह्यो, अबको क्रममा हामी फर्किँदैछौ, तपाईँहरूसँग भेट्न हुन सक्छ। जो जो आउनुभयो उहाँलाई विशेष आभार। अब अन्य साथीहरूलाई पछि फेरि भेटौँला, 5-10 वर्षपछि फेरि आइएला नि त, होइन खानपानी 3 चोटि भए आएको, तेस्रो पालीमा पनि हामी लगभग लगभग 20-21 दिनको व्यवसाय भयो, हामी यिनी जानकारी गरायौं। अब आज चाहिँ अब ढिलो छ टाढा छ भने नआउँदा पनि हुन्छ, अब हामी तपाईँसँग भेटघाट नहुन पनि सक्छ। आजको व्यवसाय अन्तिम रहेको जानकारी रेडियोबाट सम्पूर्णलाई जानकारी गराएं। अबको क्रममा कार्यक्रमलाई नगरिकन गरेर बोलाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

आजमिति 2083 साल असार 4 गते आज बिहिबार तदनुसार ईस्वी सन् 2026 जुन 18 तारीक रहेको छ। नेपाल सम्मत 1146 तथा लाथवा रौद्रनाम सम्वत्सर रह्यो। आज श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आज शुद्ध ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा पवित्र दिन आज पावन दिन छ। आजको सूर्योदयबाट हेर्दाखेरि आजको दिनलाई विशेष गरी चतुर्थी तिथि रहेको छ 47:22:24:07। त्यस्तै गरेर आजको दिनमा तिसे नक्षत्र 28:49 दिनको 4:42 व्याघात युग 44:46 भवकरण 19:46 आज आनन्दा युगमा शुभ युग रहेको छ। आजको निर्माणको समय 34:35 बिहान सूर्य उदय 5:10 जाँदा भयो। सन्ध्या सूर्यास्त ठिक 7 हुनेछ। अब पालो ग्रह गोचरको सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर कर्क राशिमा छन्। मंगल ग्रहको अवस्था यतिखेर हेर्दाखेरि यहाँ मेष राशिमा रहेका छन् भने बुध मिथुन राशिमा रहेका छन्। बृहस्पति आजको दिनमा कर्क राशिमा छन् भने शुक्र ग्रह पनि कर्क राशिमा छन्। शनि मीन राशिमा, राहु यतिखेर कुम्भ राशिमा रहेका छन् र केतु भने आज सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर तपाईंलाई जानकारी गराउँछु। तपाईंका आजका दिन कसरी व्यतीत हुन्छन्, तपाईंका ग्रहहरू कसरी व्यतीत छन्, तपाईंका दिनहरू भन्ने कुरामा हामीले तपाईंलाई जानकारी दियौं। अबको क्रममा भने तपाईंको राशिफल अबको क्रममा तपाईंको राशिफलमा हामी राशिफल तपाईंको लागि अब प्रस्तुत गर्छौं। तपाईंको राशिफलमा अबको दिनमा तपाईँको आजको दिन कसरी व्यतीत हुँदै जानेछ, तपाईँको मेष आदि बार राशिफल कसरी व्यतीत हुन्छ भन्ने कुरामा हामी तपाईँलाई जानकारी गराउँछौ। अबको क्रममा तपाईँको मेष आदि बार राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि आजको दिनमा दिन सफल बन्दै गइरहेको छ। काममा सफलता मिल्नेछ। आजको दिनमा उन्नति र प्रगतिको लागि वातावरण सुन्दर छ। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट मेषलाई संकेत राशिमा देख्न सकिन्छ। वृष राशि हुनेको लागि आज तेस्रो घरको चन्द्रमा पराक्रमिक छ, मन हल्का रहनेछ। बृहस्पति पनि पराक्रमिक योग हो तर बाह्रौं मंगलले अलिकति रिस डाहा र प्रवृत्तिमा अलिकति विशेष ध्यान नदिए स्वास्थ्यमा पनि समस्याहरू बन्न सक्ने योग छ। मिथुन राशि हुनेको लागि आजको दिनमा लामो दीर्घ यात्राहरूबाट सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट त रहला तर पनि काममा सफलता मिल्नेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज आजको राशिबाट संकेत ग्रहमा मिथुनलाई देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। आजको दिनमा गर्दै आएका हरेक कामहरूबाट पनि सफलता मिल्नुका साथ साथमा पारिवारिक रमझममा दिन व्यतीत हुन्छ। लग्नमा चन्द्रमा र बृहस्पति उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशिमा संकेत छ। मान सम्मानमा वृद्धि हुनेछ। आजको दिनमा बाह्रौं चन्द्रमा भए तापनि केही काममा भने असहज वातावरणको सृजना हुने युग रहेको छ। आज सिंह राशिले सावधानी भने अपनाउनु पर्ने युग रहेको छ। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। कन्या राशि हुनेको लागि आजको दिन गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनु आजको लागि निकै राम्रो दिन छ। आजको दिनबाट हेर्दा अलिकति केही अध्यात्म चिन्तनमा पनि मन जान सक्ने योग र सम्भावनाको दिन राम्रो छ। आजको दिनबाट आर्थिक क्षेत्र प्रसन्न रहनेछ। पठन पाठन

0: पारिवारिक जनहरूबाट पनि शुभ छ। आजको दिनमा धनुराशिको लागि आठौं चन्द्रमा कहिलेकाहीँ चोटपटक अपरेशनहरूको सम्भावना, अलिकति औषधि मूल्यमा धन खर्च भने वृद्धि रहने योग रहेको छ। मकर राशिलाई यतिखेर ग्रहको प्रभावमा बृहस्पतिको राम्रो दृष्टि पर्नु आजको लागि राम्रो रहेको छ। मान सम्मानमा पनि वृद्धि रहनेछ। आँटेका ताकेका कामहरूबाट सफलता मिल्नेछन् भने प्रेममा सफलता, धर्म कर्ममा रोचे यात्रा पनि सफल र आजको राशिबाट संकेत देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुने योग देखिएको छ। यतिखेर साढे सातको अन्तिम शनि हुँदा पनि केही स्वास्थ्यमा भने सुधार नै रहन सक्ने सम्भावना छ। चैतौं ग्रह शत्रु भने वृद्धि रहन्छन् तर आफ्नो उन्नति र प्रगति भने धेरै कुरामा सहज राशिमा संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा दैनिकी कार्यमा भने सफलता मिल्ने योग देख्न सकियो। इष्टमित्रहरूले साथ दिनेछन्, मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। आजको दिनमा तपाईँको लागि सहज आजको राशिबाट संकेत देख्न सकिन्छ। कृषि र पशु चौपायबाट मनको धनार्जन गर्न सकिन्छ तर अलि एकोरोपन लग्नमा शनि भएकाले एकोरोपन जिद्दी स्वभावहरू वृद्धि रहने भएकाले सावधानी अपनाउनु शुभ हुन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
5: क्या तम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
6: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका, ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका, भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने, देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे, चिठा भाग्य हेद्या, घर बनाउना कि लेखा माटो हेद्या, वास्तुशास्त्रका बारेमा सबै बताउने, पृथ्वीको उद्धार गद्या, रत्न रे जन्तर बीज लाउने, जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या।
5: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन।
6: फोन गद्दा कि लेखा फोन नम्बर 98453976558 रे 98147736 01। तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ, आजै संगीतमय पुराण लगाउने लेखालाई सम्झन सकन्छौ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेको छु। हरेक दिन हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी तपाईहरूसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहन्छौं र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्न तपाईँ सक्नुहुनेछ। हामी यतिखेर रेडियो संखुव सभाबाटै हामी तपाईँसँग बोलिरहेका छौं। रेडियो संखुव सभामा आएको हामी धेरै दिन भयो। मैले अस्ति पनि भनेको थिएँ तपाईँहरूलाई, हामीलाई यहाँ आउनको लागि सबै कुरा व्यवस्थापन गर्न, यहाँ सबै कुराको जानकारी दिनको लागि हामीलाई अत्यन्त मिलनसार व्यक्तित्व दिपेन्द्र साकेलले साथ दिनुभयो, उहाँलाई विशेष विशेष आभार। र हामी होटल होराइजनमा एकदम आरामदायी आवश्यक बसाईको व्यवस्थापन गर्ने होटल व्यवस्थापनलाई पनि विशेष आभार। र यहाँ आएर हामीलाई साथ दिनुहुने, हामीलाई माया गर्नुहुने, हामीलाई विश्वास गर्नुहुने, चिन्ह टिप्पणी बनाउनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई पनि विशेष विशेष आभार। आज हाम्रो बसाई अन्तिम छ। आज बसाई भन्दा पनि आज खासै बसाई नहोला, किनभने मान्छे धेरै आउनुहुन्न। अब मैले भनिहालेँ, 11 बजेसम्म मान्छे आइपुग्नु भयो भने हामी हेर्न भ्याउँछौँ। 11 बजेपछि आउनुभयो भने हामी, अब कोही आउनु भएन भने हामी यतिकै भन्ने कुरा भएन। हामी आज सम्भव भयो भने यही खानबारीको तलतिर मात्र यसो घुमघाम गरेर हामी अब भोलिको यात्रा भने हाम्रो लगभग विराटनगरसम्मको रहन सक्छ। त्यसो भएको हुँदा तपाईँहरू अब भोलिदेखि चाहिँ झुकेर नआउनुहोला। आज पनि अब सल्लाह मिलेको छैन भने सल्लाह पछि फोनबाट पनि हेराउँदै गर्नुहोला र फेरि पनि आउने वातावरण तपाईँहरूले सृजना गर्नुहुनेछ। एउटा कुरो भनिहाले, यहाँबाट हिँड्दै गर्दा कहिलेकाहीँ दिङ्नाबाट यसपालि धेरैजनाको पछि फोन आएको थियो, धेरैले चाहिँ आउनु भएको भए हुन्थ्यो भने चाहिँ कुरो गर्दै हुनुहुन्थ्यो। पछि दिङ्लामा आउँयो भने अब फेरि एक दुई महिनापछि दिङ्लाको लागि हामी तपाईँहरूले बोलाउनु भयो र दिङ्लामा तपाईँहरूले हामीलाई व्यवस्थापन गर्नुभयो भने हामी तपाईँको गाउँ, तपाईँको शहर, सुन्दर शहर दिङ्लामा पनि आउन सक्ने सम्भावना छ। यो पालि चाहिँ आउन सकिएन, सबै सबैलाई म पनि चाहन्छु भन्दै कार्यक्रम ज्योतिष दर्पणमा अब भने तपाईँसँग फोनमा हामी सम्पर्क गर्नेछौ भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि। कोही जिज्ञासु यतिखेर लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे हजुर। राधे राधे, को बोल्दै हुनुहुन्छ, कहाँदेखि होला हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? ए हजुर, उहाँको फोन डिस्कनेक्ट भयो। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म भोजपुरबाट बालकुमार महत बोल्दैछु गुरु।
0: बालकुमारजी, बालकुमारजीको घर कहाँनिर पर्यो?
1: एकै अरुण गाउँपालिका गुरु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै गर्नुभएको छ?
1: रेडियो संसार सभा।
0: यसपालि अरुण गाउँपालिकाबाट मान्छे एकदम कमी आउनुभयो हो, तपाईँ आउनुभयो कि आउनु भएन?
1: म आइन गुरु।
0: अरुण गाउँपालिकाबाट खाँदबारीमा आउन सजिलो कि दिङ्लामा जान सजिलो कि भोजपुर बजार जान सजिलो?
1: भोजपुर र हातबारी चाहिँ झन्डै झन्डै उस्तै पर्छ।
0: ए भनेपछि हामीलाई उता अस्ति भोजपुर पोहोर साल भोजपुर आएको बेला त्यतै आएर सबैजनाले चिना हेराएर यसपालि अरुणबाट अलिक कम आउनुभयो। अरुण आउनु त आउनुभयो, 4-5 जना मान्छे आउनुभयो होला सायद, अरू आउनु भएको छैन है?
1: यो जुन अरुण नदी छ नि गुरु, त्यो तरेको लगभग 1 घन्टाको अन्तरालमा झन्डै पुगिहालिन्छ।
0: जे भए पनि यसपालि अरुणबाट आउनुभयो भने यसपालि धेरै आउनु भएको चाहिँ भोजपुरबाट चाहिँ के अरे सडानन्द गाउँपालिकाबाट धेरै आउनुभयो, अनि साल्पा सिडी छबाट पनि आउनुभयो है,
1: नजिक त्यताबाट चाहिँ झन् नजिक पर्ने हो।
0: ए त्यही त, ठिकै छ,
1: उताको छेउ झन्डै पर्छ क्या गुरु।
0: ए भनेपछि हजुरहरूलाई चाहिँ उता भोजपुर बजार, फेरि यस्तो नि त भोजपुर बजारमा सबैजना मान्छे अरुणको आउनु भएको थियो नि त, फेरि अरुण गाउँपालिकाको त सायद मेयरहरू पनि आउनु भएको थियो, के कार्कीहरू हुनुहुन्छ होइन, लाइमसानहरू के आउनु भएको थियो। ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्नु? मैले
1: छोरीको बारेमा हेरौँ भने
0: छोरीको साल महिना गते समय भन्नु त
1: 2082 साल
0: 82 साल
1: फागुन दस गते आइतबार
0: फागुनको दस गते आइतबार
1: बेलुकाको चार बजेर पचपन्न मिनट जाँदा भोजपुर जिल्ला
0: चार बजेर पचपन्न मिनटमा भोजपुरमा हो यो साँझ हो यो
1: हजुर हजुर
0: को हो यो मान्छे सरी 1982 सालको फागुनको दस गते चार बजेर पचपन्न मिनटमा अश्विनी नक्षत्रको चौथो पाउबाट राशिको नाम ललिता नाम आउँछ मेष राशि हुन्छ मेष राशि हुने मान्छे अनि एकोरै हुन्छन् सातौं माङ्गलिक छ आठौंमा सूर्य ग्रहण युग छ आइतबार व्रत भरे चार वर्ष आठ महिनासम्म भ्रमर केतु भन्ने ग्रह चलिरहेको छ र चार वर्षमा भ्रमरी पनि छ भ्रमरी र केतु दुईटा ग्रह चल्दा अलिकति स्वास्थ्यमा कहिलेकाहीँ समस्या आउँछ आठौंमा सूर्य ग्रहण युग डिमर समस्या कहिलेकाहीँ आगोको करेन्टको तातो पानीको चट्याङको केही न केही समस्याहरू हुन सक्छ नहोस् भन्नको लागि ग्रह शान्तिहरू गर्ने ग्रहका पूजा पाठहरू गर्ने गर्दाखेरि राम्रो हुन्छ है अरू के
1: अरू खासै त्यस्तो केही छैन यो घर सानो
0: हजुर
1: सानै त भर्खर अब खास
0: नामकरण चाहिँ नामकरण चाहिँ तपाईँको गुरुबाले के गरिदिनु भएको थियो त्यहाँ
1: हजुर
0: नामकरण चाहिँ तपाईँको गुरुबाले के गरिदिनु भएको थियो
1: लक्ष्मी ललितै जुडेको गुरुलाई मैले
0: ए मैले नि हेरेँ
1: हजुर
0: हुन्छ सरस्वती राजेश
1: यताको गुरुहरूले पनि त्यही नै निकाल गुराउनु भयो
0: ए हुन्छ राधे राधे
1: अन्नप्राशनको नि गुरु कहिले सायद बिर्छ होला एकचोटि
0: मलाई दिउँसो एउटा मेसेज छोडिदिनु न मलाई वाट्सएपतिर अथवा मेरो फेसबुकतिर है
1: हुन्छ
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ राधे राधे हजुर कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ त्यतिखेर हिजो पनि आउनु भएको थियो कि अस्ति अरे अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
2: श्रीमानको बारेमा
0: श्रीमानको बारेमा साल महिना गते समय भन्नु त
2: 2052 साल
0: 52 साल
2: फागुन 24 गते
0: फागुन महिनाको 24 गते
2: बिहिबार
0: बिहिबार
2: बिहान 5:35 बजे
0: कुन जिल्लामा भयो जन्म
2: ओखलढुङ्गा
0: के बारको राति के बारको बिहान
2: बुधबारको राति बिहिबार बिहान हुने बेला
0: बुधबारको राति कति गते राति कति गते बिहान
2: 23 गतेको राति 24 गते बिहान
0: अनि तपाईँ कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ त्यहाँ
2: रेडियो त गएन उहाँहरूबाट सुन्छौँ दुई महिना जति भन्नु आएको
0: है अनि रेडियो अफ भएको छ हो
2: हजुर रेडियो अफ भएको छ
0: अब यहाँबाट हेर्दाखेरि चाहिँ हस्ता नक्षत्रको पहिलो पावबाट नाम जोडियो पूर्वबाट पुष्पराज नाम आउँछ कन्या राशि हुन्छ लग्नमा मंगल शनि छ अलिकति यो मान्छे झन्का मान्छे प्रेम विवाह भएको हो
2: हजुर हो
0: पछिल्लो समय कुरो मिलेन हो
2: हजुर
0: मिलाउनै गाह्रो छ के गर्ने अलिकति झगडा पर्छ अलिकति धेरै रिसाउनुहुन्छ हो अहिले 31 वर्ष हुनुभएको छ 33 वर्षसम्म राहु छ है ख्याल गर्नुहोला आठौं चन्द्रमा छ कहिले काहीँ के अरू अरू कुराहरू बोल्नुहुन्न आठौं चन्द्र भएको मान्छे अलिकति ख्याल गर्नु नि हनुमान चालिसा पाठ गर्न लाउनु हनुमानका कवचहरू लाउनु पूर्णिमाको व्रत बन्न लाउनु एउटा आँखसँग विवाह गर्नु धेरै कुरामा राम्रो हुन्छ है उहाँले चाहिँ फलाम सम्बन्धीको काम खाद्यान्न सम्बन्धीको काम होटल व्यवसायहरू सम्बन्धीको काम गर्दा राम्रो हुन्छ वैदेशिकतिर उन्नति खासै हुँदैन
2: है त श्रीमतीसँगको सम्बन्ध
0: मैले भनिसकेँ त कुरो मिल्दैन भनेर होइन र छोराछोरीसँग राम्रै हुन्छ ठिकै छ राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा ओखलढुङ्गाबाट राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहनु भएको हुन्छ यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ राधे राधे हजुर राधे राधे कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर रविन्द्र के रविन्द्र के भनेको मैले रविन्द्रजी
3: हजुर गुरु
0: आवाज सुन्नु भएको छ कि छैन मेरो
3: अलरेडी कपिल ल्याएर आएको गुरु
0: कहाँबाट बोल्नु भयो तपाईँ कुन जिल्लाबाट
3: भोजपुरको चापाटी लिसदेखि
0: कुन रेडियोमा कार्यक्रम सुन्नु भयो
3: मैले यो काठबारी एफएम पञ्चानब्बे दशमलव पाँच
0: रेडियो सङ्घर्ष सुन्नुहुन्छ अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ
3: हेरौँ कि भनेको गुरु
0: दैनिक रूपमा सुन्नुहुन्छ कार्यक्रम
3: हजुर दैनिक सुनिरहेको छौँ
0: अनि यहाँ आउने कुरो भयो कि भएन सालपा सिलिसोबाट
3: यहाँ अस्ति श्रीमतीलाई पठाएको थिएँ
0: हेराउनु भएछ सबैको
3: सबैको भन्दा पनि दुईजनाको चाहिँ हेराइयो मेरो बाल्किरहेको थियो अनि त्यो सानो बच्चाको खुट्टा भाँचिएको थियो नि
0: ए ए हजुर के हो
3: हजुर
0: खुट्टामा समस्या भएर पुरै कम्मरदेखि पुरै खुट्टासम्म प्लास्टर गरेर आउनु भएको थियो
3: हजुर
0: ए अहिले के छ बसेर राम्रै छ नि होइन राम्रो केयर गर्नु है
3: राम्रो अहिले अब केयर एकजना त पुरा बस्नै
0: पर्यो ठिक छ अब धेरै महिना होइन नि त एक दुई महिना हो त्यो एक दुई महिनापछि त्यो प्लास्टर खोलेपछि पनि अझै धेरै ध्यान दिनु अनि हजुर हजुर उहाँले भन्दै हुन्थ्यो तपाईँलाई चाहिँ मराक मुरुख पार्नु भएछ कि क्या भन्दै हुन्थ्यो होइन खुट्टा तान्नु भएछ मजाले भान्से खुट्टा झन् तान्यो झन् बिग्रिँदैन ग्रह लागेको त के थियो अरे तपाईँको छोरीको ग्रह ग्रह थियो आठौँ मैले के खुट्टामा समस्या आउँछ के भनेको थिएँ मैले आठौँ सोधेँ कि के थियो ल ठिक छ अहिले हजुरको बारेमा हेरिहालौँ साल महिना गते समय भन्नु त
3: चालिस साल
0: कुन महिना
3: कार्तिकको अठाइस गते
0: हजुर
3: चौचालिस भोजपुर
0: कति बजे अरे
3: अठाइस
0: कति बजे भनेको
3: छ उन्चालिस
0: छ बजेर उन्चालिस मिनटमा बिहान कि बेलुका कुन जिल्लामा भयो जन्म
3: भोजपुर
0: भोजपुरमा तपाईँको यहाँबाट हेर्दाखेरि राशिको नाम चाहिँ चीबाट चित्र कुमार नाम आउँछ मिन राशि हुन्छ त्रयोदशीको दिनमा जन्म भएको छ लग्नमा शनि मान्छेले एक रो खालको पैसा चाहिँ भयङ्कर कमाउनु भयो त एक रुपियाँ टिक्दैन घरमा उल्टै ऋण लाग्छ होइन तपाईँलाई त यो काल सर्प योग पनि रहेछ अग्र राहु पितृ केतु अन्तरस नवग्रह भवेत काल सर्प योग वंश नाश कुलोद भवम वंश विनाश हुन्छ अति आउने छोरो होइन काल सर्प योग परेको छोरो अफा भएर खुट्टा भाँचिन थालिहाल्छ हेर्नु है अब त्यही बाबुले फेरि जुन बाबुलाई चाहिँ काल सर्प योग परेर छोरो फाप्दैन अथवा भनौँ न छोरो अलिकति दोषयुक्त हुन्छ त्यही छोरोको फेरि गएर भाँचेको खुट्टा तान्नु पर्ने झन् भाँच्नु पर्ने होइन त दुःख भएन बिचरा यो अब तपाईँले काल सर्प योगको शान्ति गर्ने चन्द्रग्रहण योगको शान्ति गर्ने चिसोबाट बच्ने श्रीमान श्रीमतीमा झगडा नगर्ने आइतबार र पूर्णिमाको दिन व्रत बस्ने तपाईँले यति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ अहिले तपाईँको उमेरले के भन्छ भने तपाईँ कति वर्ष हुनुभयो अहिले चालिस वर्ष हुनुभयो चालिस वर्षको उमेरमा तपाईँको लागि यहाँबाट हेर्दाखेरि यस्तो अशुभ ग्रहहरू केही पनि छन् एउटा उल्का भन्ने ग्रह छ स्थान चेट गराउने विशेष चाहिँ काल सर्पयोगको पूजा पाठ गर्ने काल सर्पयोगको धेरै कुरामा उन्नति प्रगति गर्नेको लागि राम्रो हुन्छ त्यति गर्नुभयो भने धेरै कुरामा शुभ हुन्छ है त वास्तुको लागि ठिकै छ ग्रह शान्तिहरू गर्नु पूजा पाठ गर्नु अहिले छुट्टिन्छु राधे राधे व्यवसायको लागि चाहिँ खाद्यान्न व्यवसायहरू गर्नु कृषिको काम माटोको कामहरू गर्नु राम्रै हुन्छ है राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ हामी आफ्नो र आफन्तहरूको बारेमा तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छौँ आजबाट हामी खाँदबारी को अन्तिम बसाइ गर्दैछौँ तपाईँहरूसँग फेरि पनि भेट होला फोनमा कुराकानी गर्दै गर्नुपर्छ तपाईँहरूसँग हामीले चिना बनाएका छौँ तपाईँहरूको ग्रह शान्ति गर्ने सल्लाह दिएका छौँ लेखेर दिएका छौँ सबै कुराको पालन गर्नुहोला व्रत उपासनाहरू सबै गर्नुभयो भने सबै सबै कुरामा राम्रो राम्रो हुँदै जानेछ भन्दै आजलाई एकैछिन छोटो विश्राम विश्रामपछि फेरि नयाँ कुराका साथमा उपस्थित हुनेछु सँगै रहनुहोला
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान आठ बजेदेखि नौ बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 601।
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृतिको बारेमा हामी विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी रहन्छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहन्छौं। हामी हरेक दिन तपाईँसँग र तपाईँको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि हामी गर्ने प्रयास गरिरहन्छौं। कोही जिज्ञासा लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: म कालीकोटदेखि भवानी कौनामी।
0: भवानीजी आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: हजुर
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: अहिले म कालीकोटमा छैन गुरु।
0: कहाँ हुनुहुन्छ अहिले?
1: म सुर्खेतमा छु गुरु।
0: अनि सुर्खेतबाट कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: अहिले मैले साइपा रेडियोबाट सुनेको गुरु।
0: साइपा एफएमबाट सुन्दै हुनुहुन्छ? कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2082 माघ महिनाको 22 गते।
0: माघ महिनाको 22 गते
1: बेलुकी 10:01
0: 10:01 कुन जिल्लामा भयो जन्म छोरीको?
1: कालीकोट जिल्लामै भयो।
0: कालीकोट जिल्लामै हो?
1: हजुर।
0: तपाईँको आफ्नो छोरी हो?
1: हजुर।
0: 82 माघको 22 गते बिहिबार 10:01 जन्म भयो तपाईँको। भनेपछि यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको छोरीको लागि पीबाट प्रीति नाम आउँछ है।
1: हजुर।
0: लग्नमा चन्द्रमा भन्ने ग्रह बसेको छ, यसले गर्दा चिसो असाध्यै धेरै लाग्छ। सूर्य पनि चल्या रहेछ, सूर्यले अलिकति घरमा शोकहरू पर्ने, बिरामी हुने, खर्चहरू बढी हुने हुनसक्छ। भोलिको दिनमा विद्यामा राम्रो छ, इन्जिनियरिङ पढाउने, उकिल सम्बन्धी पढाउने राम्रो ग्रह छ। सप्तम स्थानमा शनिले अलिकति स्वास्थ्यमै समस्या ल्याउँछ। सातौं शनि राम्रो होइन, त्यसमा पनि बृहस्पतिको घरको शनिलाई अलिकति दोषयुक्त मानिन्छ। शान्तिहरू गर्दै पूजापाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: कुन ग्रहको पूजा गर्ने गुरु?
0: अहिले सूर्य भन्ने ग्रहको शान्ति गर्ने, नवग्रहको उपासनाहरू गर्ने, रुद्री चण्डी पाठहरू गर्नु राम्रो हुन्छ। त्यस्तो आत्तिएर गराइहाल्नुपर्छ भन्ने होइन, अब यसो मिलाएर यही सालमा यसरी यसो घरमा पूजा पाठहरू गर्दा अझ राम्रो हुन्छ है त। अहिले केही छ कि छुट्टी? आमा बाबासँगको सम्बन्ध राम्रो छ, घर परिवारसँग राम्रै हुन्छ, सबै कुरामा ठिक छ। मैले भने नि अलिकति सूर्यले अलिकति बढी मान्छेलाई पीडा दिन्छ क्या। सूर्य ग्रह भनेको पीडादायी ग्रह हो, पीडा नहोस् भन्नको लागि सूर्यको 7,000 पल्ट वैदिक मन्त्र हरि ओम कृष्ण सावृत मानो निवेशन मृत्युञ्च हिरण्येन सविता रथे ना देव ज्याति भुवनानि पश्यन् ओम गुणी सूर्याय नमः। यो मन्त्र जप गर्नुपर्छ 7,000 पल्ट, अलिक टाइम लाग्छ। त्यो एकचोटि तपाईँको गाउँका गुरुहरूलाई, तपाईँको गुरुहरूलाई भन्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ कि छुट्टी?
1: अरू गुरु यसको पाथनीको लागि भनिदिनु गुरु।
0: दिउँसो मलाई फोन गर्नु ल, एकचोटि म जानकारी गराउँछु। सायद हेर्दा पात्र हुन्न नि मसँग, अहिले सबै कुरो टाइम लाग्छ नि, रेडियोमा त सम्भव हुँदैन नि है। अहिले छुट्टी? राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहन्छौ। हरेक दिन तपाईँ हामीलाई फोनमा, हरेक दिन तपाईँ सम्पर्कमा रहन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू लिन सक्नुहुनेछ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँलाई हामी जानकारी दिँदै हामी तपाईँको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहन्छौ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँसँग रहेर हामी कुराकानी गर्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: उदयपुरबाट हेमबहादुर पहरी।
0: हेमबहादुर पहरी उदयपुरको कुन ठाउँमा हुनुहुन्छ?
1: हजुर, म उदयपुरको चापनी गाउँपालिका पाँच राजदहबाट गुरु।
0: हजुर हजुर,
1: उदयपुरको तापली गाउँपालिका पाँच राजदहबाट गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँबाट तापलीबाट?
1: हजुर, म रेडियो खोटाङ सुन्छु गुरु। हजुर,
0: बजिरहेको छ होइन रेडियो खोटाङ?
1: हजुर, मजाले बजिरहेको छ गुरु।
0: कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा हेर्न चाहन्छु गुरु।
0: कति सालमा जन्मिनुभयो?
1: 2062 साल।
0: 62 साल,
1: मङ्सिर महिनाको 6 गते।
0: 6 गते
1: सोमबार।
0: सोमबार
1: दिउँसो 4:36
0: 4:36 हो?
1: हजुर गुरु,
0: 4:36 दिउँसो भन्नुभयो होइन?
1: हजुर गुरु।
0: कुन जिल्लामा भयो जन्म?
1: उदयपुर जिल्लामा। हजुर,
0: को यो मान्छे?
1: मै हो सर।
0: आफै हो?
1: हजुर गुरु।
0: तपाईँको नाम हेमराज, नाम आउँछ कर्कट राशि हुन्छ, षष्ठी तिथिमा जन्म भएको छ, लग्नमा मेष लग्न, लग्नको मालिक मंगल, लग्न अलि मान्छे एकदम बढी एक्टिभ हुनुभयो क्या? एक्टिभ त ठिकै हो होइन, जे पनि एकदम जोसिलो पाराले सबै कुरो एकदम गडाङ गुडुङ गरिहाल्ने होइन?
1: हजुर गुरु।
0: अलिक धेरै आतिनु भयो क्या तपाईँ, धेरै कुरामा सबै कुरामा गडाङ गुडुङ गर्न हुँदैन, अलिकति केही सोचेर अगाडि बढ्नु होला। अहिले 21 वर्षको उमेरमा हुनुभएको छ तपाईँ, अहिलेको उमेरमा तपाईँको लागि यतिखेर सिद्धा भन्ने ग्रह, बुधा भन्ने ग्रह चलिरहेको छ, जन्मकुण्डलीमा बृहस्पति पनि केन्द्रवर्ती छन्, लग्नमा मंगल छन्, राम्रै हो, शुक्र पनि भाग्यस्थानमा राम्रै हो, शनि चन्द्रमाको विश्वयुक्त आमालाई एकदम रोगी बनाउँछ, आमाको स्वास्थ्यमा एकदम ख्याल गर्नुहोला, अन्य कुराको लागि धेरै कुरामा राम्रो साथ दिनु पर्दैन, अलिक धेरै छिटो डिसिजन लिइहाल्ने काम नगर्नु होला है।
1: हुन्छ गुरु,
0: सोचेर विचार गरेर अगाडि बढ्नु होला, राम्रै हुन्छ। के छ अरू विशेष
1: यो गुरु? अनि के छ यसो सरकारी जागिर छ कि छैन?
0: सरकारी जागिरीमा आर्मी पुलिस प्रशासनमा ठ्याक्कै काम बन्छ, तर एकचोटि सामान्य ग्रह शान्ति गरेर जानुहोस्, राम्रो हुन्छ। अन्य कुरामा मैले देखिनँ फेरि है, तपाईँलाई फेरि फुल लन्च असाध्यै अल्छी लाग्छ नि फेरि।
1: हजुर, पढाइ छोडिसकेको गुरु।
0: ए बर्बाद, कहाँ जागिर? आर्मी पुलिसमा फर्म भर्नु भएको छ?
1: आर्मी पुलिसमा फर्म यस्तो त्यति भरेको गुरु, आफ्नै कमजोरी कारणले गर्दा भएन, अब फेरि भर्नु पर्छ गुरु।
0: के कमजोरी भयो आफ्नो भन्नु त?
1: त्यति बेला चाहिँ म अलिक रोगी रोगी थिएँ, त्यही भएर सफल भएन।
0: त्यही भएर मैले के भने, ग्रह थियो, ग्रह शान्ति गर्नुपर्छ है भन्ने मैले अघि।
1: हजुर गुरु,
0: ग्रह शान्तिहरू गर्नु, नवग्रहको शान्ति, विश्वको युक्त ग्रह छ तपाईँको शरीरमा, विश्वको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गर्ने, चाँदीहरू दान गर्ने गर्दा पूर्णिमाको व्रत बस्दा जागिरमा 99% पक्का छ, तर आर्मी पुलिसमा, अन्य जागिरमा हुँदैन मैले भनिहालेँ। पढ्न चाहिँ अल्छी गर्ने मान्छे, अरू कुरामा चाहिँ एकदम गडाङ गुडुङ गर्ने मान्छे है।
1: हजुर,
0: ल अहिले छुट्यौँ राधेश्याम।
1: हजुर,
0: सबै कुरा ठिक छ, एकदम राम्रो छ, ग्रह शान्तिहरू गर्दै, ग्रहका पूजा पाठहरू गर्दै गरे पर्नु होला, राम्रो हुन्छ होइन। रातो रङ राम्रो, पूर्व दिशा राम्रो, एक अङ्क राम्रो हुन्छ, अहिले छुट्टी 9 अङ्क राम्रो हुन्छ, अहिले छुट्टिन्छु राधे राधे।
1: हस् गुरु, श्री राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणमा छौँ, यतिखेर हामी नेपालभरबाट एकै साथमा तपाईँसँग बजिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा हामी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ है। भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जिज्ञासाको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे। हजुर
2: राधे राधे गुरु। राधे राधे,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु?
2: बोल्दैछु कालीकोटदेखि, कपिल पुरा मगर।
0: कपिलजी आरामै हुनुहुन्छ?
2: हजुर आरामै छौँ हजुर लगायत।
0: एकदम हाम्रो पनि ठिकै छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै बारेमा हेर्न चाहन्छु गुरु।
0: भन्नु त, साल महिना गते समय?
2: 2057 साल।
0: हजुर,
2: फागुन महिनाको 29 गते।
0: हजुर,
2: राति 3:45
0: राति 3:40 कति 45?
2: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
2: कालीकोट जिल्लामा।
0: कालीकोट जिल्लामा के बारको राति, के बारको बिहान?
2: शनिबारको राति, आइतबारको बिहान।
0: कति साल, फेरि भन्नु त एकचोटि?
2: 2057 साल फागुन महिनाको 29 गते.
0: मैले बुझेँ 57 सालको फागुनको 29 गते, न आइतबार न शनिबार. अहिले म तपाईँसँग छुट्टिन्छु. राधे राधे. कार्यक्रममा हुनुहुन्थ्यो, समय भन्नुभयो, तर सबै कुराहरू ठ्याक्क मिलेन, केही कुरामा गल्ती भएको हुन सक्छ. फेरि भोलिको दिनमा हामी तपाईँसँग रेडियोको सेटमा भेटघाट गर्नेछौँ. तपाईँ फोन गर्दै हामीलाई हरेक दिन हामीसँग भएका विभिन्न जानकारी, भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका हुन्छौँ. कोही जिज्ञासु आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. को हुनुहुन्छ कहाँदेखि? राधे राधे हजुर.
3: राधे राधे गुरु.
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? डोटीबाट हजुरको शुभ नाम? दुर्गाजी. कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले? शैलेश्वरी एफएमबाट. कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
3: छोरीको बारेमा.
0: छोरीको साल महिना गते समय भन्नु त?
3: 2067 साल. अनि कार्तिक महिना 11 गते दिउँसो 1:35
0: कुन जिल्लामा भयो जन्म?
3: डडेलधुरा
0: जिल्लामा.
3: हजुर.
0: ओ, यो मान्छे
3: छोरीको
0: लागि 67 सालको कार्तिकको 11 गते बिहिबार होइन?
3: हजुर.
0: आराधना नक्षत्रको तेस्रो पावमा नाम जुर्छ, नाकलाई थोप्ली ङबाट नाम जुर्छ. ङको स्थानमा छबाट छत्र कुमारी नाम राख्ने मिथुन राशि हुन्छ. षष्ठीको दिनमा जन्म भएको छ है. अब यतिखेर यहाँबाट हेर्दाखेरि 16 वर्षको उमेर देखियो. राशिमा उल्का भन्ने ग्रह प्रवेश गरिसकेको छ. संगत राम्रो गराउँदैन यसले, पढाइमा राम्रै गराउँछ तर चिसो असाध्य लाग्छ. नबोलिकन एकरो पन्ज गर्ने जिद्दी स्वभाव, घोसे घोसे टाइप भन्छ नि गाउँघरतिर होइन, त्यो खालको स्वभाव छ. आमा बाबासँग राम्रो छ, पढाइमा एकदम मेहनत गराउनु होला है. उल्काले फेरि सङ्गत बिगार्छ. 15 वर्षबाट 21 वर्षसम्म उल्काले सङ्गतहरू बिगार्ने, परिवारमा बिगार्ने खालको कामहरू गर्छ. विशेष ध्यान दिनु है त.
3: अरू
0: के छ विशेष? उल्का ग्रहको शान्ति गर्ने, आइतबारको दिन व्रत बस्ने, चन्द्र ग्रहको शान्ति गर्ने, महामृत्युञ्जयको जप गर्ने र पूर्णिमा व्रत बस्ने गर्दा धेरै कुरामा राम्रो हुन्छ है. मैले त्यही भनेको छ. अङ्क राम्रो हुन्छ, पहिलो रङ राम्रो, पूर्व दिशा राम्रो हुन्छ है त. राधे राधे.
3: घरको वास्तु कस्तो छ गुरु?
0: वास्तुको लागि राम्रै छ, नराम्रो छैन. राधे राधे. हामी हरेक दिन कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा हामी छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ. 98453 97658 र 98142-73601 सिधा तपाईँसँग भएका विभिन्न कुराहरूको जानकारी गर्ने दिने तपाईँलाई प्रयास गरिरहेका छौँ. हामी हातबारीबाट हामी अबको बसाई आज अन्तिम रहनेछ, तपाईँलाई जानकारी गराउँ है. आज पनि आउनु भएन र अब तपाईँ चाँडै आउनु भएन भने तपाईँ र हाम्रो भेटघाट प्रत्यक्ष रूपमा कि तपाईँ अब भरतपुर आउनु पर्यो कि अब हामी कहिले काहीँ दिङ्ला पारिपट्टि आयो भने भेट हुन सक्छ, अथवा भोजपुरतिर आयो भने भेट हुन सक्छ, अथवा धनकुडातिर आयो भने भेट हुन घाटो हुन सक्छ. यहाँ पनि अलिक पछि 2-4 वर्षपछि फेरि यहाँ हेर्नु त 77 सालमा आएर अहिले 83मा आउनु पर्यो, फेरि अर्को सालमा कहिले आइन्छ? अब अघि साल त नभनौँ, 1-2 साल पछाडि, 5-10 साल पछाडि अब यहाँको उपस्थितिको माग हुन्छ. धेरैले आउनु भन्नुभयो भने फेरि आउँछौ है. त्यसै गरी हामी भेटघाट फेरि पनि कतै न कतै त होला, तर खाँच बारीमा चाहिँ यो सालको यो पालिको बसाइ चाहिँ चाँदनी चोकमा हाम्रो आज मात्रै रहन सक्छ है. त्यसो भएको होला, तपाईँलाई जानकारी गराउँछु. यहाँ सबै कुराको व्यवस्थापन गर्नुहुने फेरि पनि जितेन्द्र साकेश्वरलाई विशेष

यही नम्बरमा फोन गर्नुहोला जुन नम्बरमा अहिले फोन प्रयास तपाईँ गर्दै हुनुहुन्छ तिनै नम्बरमा हामीसँग प्रत्यक्ष रूपमा जोडिन सक्नुहुन्छ 98-453-97-658 र 98-142-73-601 सिधा तपाईँसँग हामी सम्पर्कमा रहन्छौ र हामी तपाईँसँग भएका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँगबाट धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। आज हामी खानपारीबाट तपाईँसँग बोल्दै गर्दा हामी तपाईँको लागि अब हामी यहाँबाट जुन धनगोटा होइन हामी इटरी झापा बस्ने कुरा थियो हामी कतै नबसिकन हामी सिधै अबको यात्रा भरतपुरसम्मको रहन सक्छ। भरतपुरसम्म पुग्दा दुई चार दिन टाइम लाग्न सक्छ। तपाईँहरू जहाँबाट हामीलाई भेट्न खोज्नु भएको छ भरतपुरमा आउनको लागि अझै 5-10 दिन भेट्न हुन सक्छ। भेट गर्नको लागि सम्पर्कमा रहेर अब चाहिँ कति कति भेट हुन्छ भनेर चाहिँ तपाईँले उ गर्नुहोला है। त्यसो भएको हुँदा हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य र वर्तमान समितिका विशेष जिज्ञासाहरूको समस्याको समाधान हामी तपाईँबाट गर्ने गर्छौं। हामी कार्यक्रमको आजको लागि लगभग अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरङ्गबाट रहनेछ। तबसम्मको लागि भने म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको यतिखेरको यो आवाजबाट एकैछिन तपाईँसँगबाट विदा हुँदै भोलि बिहान 8 बजे उपस्थित हुने वार्ता गर्दै आजको लागि आज चाहन्छु तपाईँको दिन मंगलमय रहोस् आनन्दमय रहोस्। जय श्री कृष्ण जय जय श्री राधे।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाप चाहिँ।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
1: खुशीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एक नजिकै सरेको सहर जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98-585-43-43।

0: प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स गुलरिया रोड किसान एजु नजिकै भुरीगाउँ बजार बर्दिया।
1: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न गेडागुडी साग सब्जी फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
2: यति बेला बिहानको 9 बजेको छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कूटनीतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउनु माग। इलामपछि झापाका चिया उद्योग आजदेखि बन्द। परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी। सरकारलाई सिधै सुझाव दिन सकिने। लागू औषध विरूद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकारी। अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता। र उज्बेकिस्तानसँगको खेलमा कोलम्बियाको 1 गोलको अग्रता। पनामामाथि घानाको रोमाञ्चक जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाल उद्योग वाणिज्य महासंघले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ। नेपालको चिया क्षेत्र कृषि उद्योग निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागलाई मध्यनजर गर्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको हो। नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र र ग्रामीण रोजगारीको एक बलियो स्तम्भको रूपमा रहेको जानकारी दिँदै महासंघले वार्षिक झण्डै 12 अर्ब रूपियाँदेखि 14 अर्ब रूपियाँ बराबरको कारोबार गर्दै आएको स्पष्ट पारेको छ। यस्तै वार्षिक 5 अर्ब रूपियाँ भन्दा बढ़ीको चिया भारततर्फ निर्यात गरी देशको व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ। चिया उद्योगमा 60,000 भन्दा बढ़ी कर्मचारी तथा मजदूरले प्रत्यक्ष रोजगारी पाएका छन्। राज्यलाई वार्षिक झण्डै 1 अर्ब राजस्व बुझाउने यो क्षेत्र समस्यामा परेको महासंघले जनाएको छ। चिया क्षेत्रलाई जोगाउन चिया क्षेत्रमा आश्रित किसान मजदूर र उद्यमीको भविष्यसँग जोड़िएको संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखे तत्काल कूटनीतिक तवरले समाधान गर्न महासंघले सरकारसँग माग गरेको छ। भारतीय अवरोधले इलामका चिया उद्योग बन्द भइसकेका छन् भने आजदेखि झापाका चिया उद्योग र बगानहरू पनि बन्द हुँदैछन्। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ। उहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ जानुभएको थियो। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा दुवै देशका प्रतिनिधिमण्डल बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ। आपसी मित्रता सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्ष बीच एक मत रहेको र नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिने स्पष्ट पारिएको विज्ञप्तिमा उल्लेख छ। चिनिया पक्षबाट नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहोर्याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उप पूर्ण रूप समर्थन रहने विश्वास व्यक्त गरेको पनि मन्त्रालयले जनाएको छ। संसदमा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ। बैठकमा विनियोजन विधेयक 2083 छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले पनि जवाफ दिनेछन्। त्यसपछि विधेयक पारित गर्ने कार्यसूची रहेको छ। विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकमाथि भएको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आजको बैठकको मुख्य एजेण्डा रहेको संसद सचिवालयले जनाएको छ। देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना तथा गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय, सरकारी योजना र अभ्याससँग नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ। यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यवहारिक समाधानका सुझावसित पेश गर्न सक्ने व्यवस्था हुनेछ। साथै सरकारलाई प्रभावशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ। भेग र पूर्वका केही ठाउँमा गइराती र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका तराई, मध्य प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ़ने सम्भावना छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मध्य प्रदेशको तराई भेगका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीहरूसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि आफ्नो कार्यक्षेत्रमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया बढ़ाएको जनाएको छ। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुईजना कम्प्युटर अपरेटर अध्ययन र असाधारण विदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी देशको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहितालाई थप मजबूत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढ़ाएको बताउनुभयो। वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो विवरण अनुसार 28 पक्राउ पूरी जारी गरिएको छ भने 9 पक्राउ समेत गरिएको छ। संस्था अनुगमन शाखाले म्यान पावर व्यवसायहरूलाई 5 पत्राचार गरेको छ। यसैगरी राहत उद्धार तथा समन्वय शाखाले सक्रियतामा 6 उद्धार गरेको छ भने 2 क्षतिपूर्ति उपलब्ध गराएको छ। शाखाले 10 नयाँ उजुरी दर्ता गरी 13 द्विपक्षीय छलफल र 15 परामर्श सेवा समेत प्रदान गरेको छ। अब विदेशको खबर। चीन र अमेरिकाबीच लागू औषध नियन्त्रणका क्षेत्रमा अनुसन्धान र सहयोग जारी रहेको चीनले जनाएको छ। चीन राष्ट्रिय लागू औषध नियन्त्रण आयोगको कार्यालयले दुवै देशबीच विभिन्न तहमा संस्थागत संवाद र सहकार्य भइरहेका जनाएको हो। चीनले अमेरिकी राष्ट्रिय लागू औषध नियन्त्रण नीति कार्यालय लगायत सम्बन्धित निकायसँग नियमित सम्पर्क कायम राखेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। साथै दुवै देशका कानून कार्यान्वयन निकायले लागू औषध सम्बन्धी धेरै मुद्दामा संयुक्त अनुसन्धान गरेका छन्। यसैगरी चीनले उत्तरी अमेरिकामा अवैध लागू औषध उत्पादनमा प्रयोग हुने पूर्ववर्ती रसायनको दुरूपयोग रोक्न सक्रिय कदम चालेको पनि बताएको छ। चिनिया पक्षले लागू औषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तर विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले कोलम्बिया र उज्बेकिस्तान खेलिरहेका छन्। दुवै टोलीले 1-1 गोल गरेका छन्। यसअघि भएको खेलमा घानाले विजय शुरूआत गरेको छ। समूह एल अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई 1-0 गोलले पराजित गर्दै महत्वपूर्ण 3 हात पारेको छ। खेलभर दुवै टोलीले गोलका लागि अवसर सृजना गरे पनि निर्धारित 90 मिनटसम्म पनि गोलरहित बराबरी कायम रह्यो। तर इन्जुरी समयमा घानाका युवा फरवार्ड क्यालेब किरान्तीले ब्रान्डन थोमसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। खेलको अन्तिम समयमा भएको गोल नै घानाका जितका लागि पर्याप्त बन्यो। घानाले अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण जित निकालेपछि समूह एलको अंक तालिकामा पनि 3 जोडेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कूटनैतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन माग। इलामपछि झापाका चिया उद्योग पनि आजदेखि बन्द। परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी। सरकारलाई सिधै सुझाव दिन सकिने। लागू औषध विरूद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकार्य। अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता। र उज्बेकिस्तानसँगको खेलमा कोलम्बिया र उज्बेकिस्तानको 1-1 बराबरी। पानामाथि घानाको रोमाञ्चक जित।

0: विज्ञापन बोर्ड।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैं बाज सुनि।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइक फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके
2: एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
3: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848067 र 9869584 78।
3: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
2: ए रामलौटन भाइ, के गर्दैछौ?
3: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
4: हजुर,
3: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
4: हस् बाबा।

0: छोरी त ठुली भएछिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरी गाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू: पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98582500002।
5: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
6: ए लिनुहोस् त।
5: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि?
6: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
5: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
6: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
5: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
7: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98485485775।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिगाउँ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुनुहुन्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट फाइटिङ सोल्युसन्स।

नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालय गत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द। उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई। मोबाइल एपबाट पहिरो वा सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। एआईको तीव्र वृद्धिले चिप महँगिँदै। र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको। अहिलेसम्म शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले जवाफ दिइसक्नु भएको छ। अहिले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जवाफ दिइरहनु भएको छ। प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा बजेटको सबैभन्दा ठूलो हिस्सा 77.13% पालिकामा वित्तीय हस्तान्तरण गरेको जानकारी दिनुभयो। यस्तै प्रदेश तहमा 2.26% र संघीय तहमा 20.61% बजेट विनियोजन भएको छ। संघीय तहको बजेट मध्ये 62.91% रकम निवृत्त शिक्षकहरूको पेन्सनको लागि छुट्याइएको छ। समग्र शिक्षा बजेटको 78.20% हिस्सा तलब र पेन्सनमा खर्च हुने गरेको मन्त्रीले जानकारी दिनुभएको छ। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनुहुने भएको छ। प्रतिनिधि सभा नियमावलीमा सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्री शाहले आफ्नो

0: सुधार गरेर अघि बढ़ने उहाँको भनाई छ। मनसूनका बेला राजमार्गहरूमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो। सड़क खुलाउन आवश्यक डोजर तथा उपकरण कहाँ छन् भन्ने जानकारी दिने विशेष डिजिटल एप विकास गरेको गृह मन्त्री गुरूङको भनाई छ। यस प्रणालीमा सड़क अवरोध भएमा नजिकैको उपकरण तत्काल परिचालन गरी सड़क खुलाउने र यात्रुहरू अलपत्र पर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था तथा निकायहरूलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्रचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयहरूलाई निर्देशन दिएको छ। साथै यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न, कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। तनहुँमा 9 वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परि 17 बाल बालिकाको ज्यान गएको छ। 2074 सालदेखि 2082 सालसम्मको अवधिमा यस्ता घटनामा 21 जना घाइते भएका छन्। वन्यजन्तु को आक्रमणमा बन्दीपुर गाउँपालिकामा मात्रै 7 बालबालिकाको ज्यान गएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। भानु नगरपालिकामा 5 जनाको ज्यान गएको छ, 9 जना घाइते भएका छन्। व्यास नगरपालिकामा 2 जना, शुक्ला गण्डकीमा 2 जना र आबु खैरेनी गाउँपालिकामा 1 जनाको ज्यान गएको छ। ज्यान गुमाएका मध्ये धेरै जसो घटना चितुवाको आक्रमणको कारण भएका हुन्। विदेशको खबर, आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्नो उत्पादनहरूको मूल्य बढ़ाउने भएको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा भने बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ अभाव हुँदैन भन्ने स्पष्ट छैन। मोबाइल फोन जस्तै स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छ, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। एकातिर माग बढ़िरहेको र अर्कोतिर आपूर्ति सीमित रहेकाले चिप उत्पादकहरूले मूल्य बढ़ाइरहेका छन्। यस वर्षको शुरूमा सामसुङले मेमोरी चिप आपूर्तिको अभावले विद्युतीय उपकरणहरूको मूल्य बढ़न सक्ने बताएको थियो। कम्प्युटरका सबैभन्दा सस्तो भागहरूमध्ये एक मानिने ऱ्यामको मूल्य सन् 2025 अक्टोबर यता दोब्बर भन्दा धेरै भइसकेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरणका दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यस्तै राति पाउने 1 बजे अमेरिकाको लस एन्जलसमा रंगशालामा समूह बी का स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यसै बिहान पाउने 4 बजे समूह बी का क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान पाउने 7 बजे ग्वाडर लजरा रंगशालामा समूह ए को घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। यसैबीच फिफा विश्वकप 2026 पहिलो चरणका खेलहरू सकिएसँगै बीबीसी स्पोर्ट्सका विज्ञहरूले प्रतियोगितामा सहभागी 48 टोलीको नयाँ वरियता सार्वजनिक गरेका छन्। पहिलो खेलको प्रदर्शनका आधारमा फ्रान्स वरियताको शीर्ष स्थानमा रहन सफल भएको विज्ञहरूको भनाइ छ। सेनेगललाई 3-1 गोलले हराएको फ्रान्सको उत्कृष्ट प्रदर्शन र हरेक ठाउँमा बलिया खेलाड़ी रहेका विज्ञहरूले बताएका छन्। सूचीमा क्रोएसियालाई हराएको इंल्याण्ड दोस्रो र अल्जेरियामाथि शानदार जित निकालेको अर्जेन्टिना तेस्रो नम्बरमा छन्। यस्तै कुरासाओलाई 7 गोलले हराएको जर्मनी चौथो र घरेलु टोली अमेरिका 5 स्थानमा रहन सफल भएका छन्। यस्तै 6 नर्वे, 7 कोलम्बिया, 8 मोरक्को, 9 ब्राजिल र 10 स्वीडेन पढ़ेका छन्। विज्ञहरूका अनुसार यसपटक फ्रान्स र अर्जेन्टिना जितको मुख्य दावेदारका रूपमा देखिएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयको बजेटबारे प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले संसदमा जवाफ दिने। आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा राखेको गृहमन्त्री गुरूङको भनाई, मोबाइल एपबाट पहिरो र सड़क अवरोधबारे जानकारी लिन सक्ने व्यवस्था मिलाउने। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने, एआईको तीव्र वृद्धिले चिप महँगिँदै र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरणको दोस्रो चरणका खेल शुरू हुँदै।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाजमै।
6: केपी पोली क्लिनिक घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
7: यही असार 5 गते शुक्रबारको दिन
6: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
8: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल प्रोटेक्टा नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनाहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया नाम दर्ता आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फत्तेबाल आँखा अस्पताल, पोलिटेक्रा नेपालगंज। के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
9: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छाक सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
10: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
8: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
10: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
9: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
8: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सँगै।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
5: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल प्रोटेक्टा नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकटी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
0: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया। सम्पर्क नम्बर 98582500002।
6: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
7: तपाईँ मात्रै चुरोट, स्मृति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्मृति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
6: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।

Ninja.

0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: भरिदौँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भरिगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: खुसीको खबर।
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू।
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, A1C, LFC, RFC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भो त बा।
6: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
7: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-691-7777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
8: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
8: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
8: अन्कल सेवाहरू,
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605222229।
10: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन छ सधैं बाघ छैं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्समै।
1: बार बार लहंगा लहंगा।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ।
3: किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
0: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा, नेपाल आइपुग्नै ढिला गरिरहेको मनसुनमा भने कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन प्रभावित।
1: झापाका चिया उद्योग पनि बन्द, उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा, समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
0: इरान युद्ध टुङ्ग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शाहबाजको पनि हस्ताक्षर। रूसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
1: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदै पहिलो चरणमा फ्रान्स र इङ्ल्याण्डको उत्कृष्ट प्रदर्शन।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ। सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र त्यही अनुसार आउँदो आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाएको दावी गर्नुभयो। विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाई उपलब्धि वृद्धि गर्नका लागि फाउण्डेशन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरेको मन्त्री पोखरेलको भनाई छ। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले एआई आईटीको विकासमा बढ़ी भन्दा बढ़ी जोड़ दिएर त्यसलाई उपयोगमा ल्याउने कुरामा जोड़ दिएको भन्दै अनुसन्धान, रिसर्च, इनोभेशन जस्ता कुराको उपयोगमा जोड़ दिने नीति लिएको बताउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आउँदो आर्थिक वर्ष 2083-84 भित्र थप 1,040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने बताउनुभयो। पूर्वाधार मन्त्री सुनिल लम्सालले राजमार्ग सहितका ठूला ठूला आयोजनाहरूको लागि आवश्यक बजेटको व्यवस्था गरेको दावी गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले आफ्नो भारत र चीन भ्रमणबाट देशको राष्ट्रिय हित प्रवर्धनमा योगदान पुगेको दावी गर्नुभयो। अहिले गृहमन्त्री सुदन गुरूङले जवाफ दिइरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र रक्षा मन्त्रालयको लागि छुट्याएको बजेटबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिनु हुने भएको छ। उहाँले आफ्नो तर्फबाट जवाब दिन अर्थमन्त्री स्वर्णिम वागेललाई जिम्मा लगाउनु भएको हो। आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने कार्यसूची छ।
1: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्ष मापन भएको छ। प्री मनसुन सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधारमा नि प्री मनसुनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसुनको समयमा औसत भन्दामाथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसुनको विश्लेषण शुरू भए यताकै सबैभन्दा धेरै पानी परेको हो। यसअघि सन् 2021, 2020, 2019 पनि प्री मनसुनमा 315 मिलिमिटर भन्दा धेरै पानी परेको थियो। यसपालि मनसुन भित्र नभने ढिलाइ भइरहेको छ। सामान्यतया जून 13 तारीकमा नेपाल भित्रने मनसुन यस वर्ष आज जून 18 तारीकसम्म आइपुगेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित एलनिनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसुन आगमनमा ढिलाइ भएको हो। यसैबीच आज तराई मधेसमा अत्यधिक गर्मी भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेको खजुरामा 40.2 डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ। पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम 37 देखि 39 डिग्री सेल्सियस आसपास पुगेको छ। कोशी प्रदेशको तराईमा तुलनात्मक रूपमा केही कम गर्मी भए पनि मधेस प्रदेशदेखि पश्चिमतर्फको तराई क्षेत्रमा गर्मी निकै बढेको हो।
0: यसैबीच गृहमन्त्री सुधन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो

0: तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची, सुपारी, बेसार, अदुवा, कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो। समिति सभापति पौडेलले नगदे बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकारलाई आग्रह गर्नुभयो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवाले इमेल पठाउनु भएको छ। हिजो आयोगको टोली बुढा नीलकण्ठमा रहेको देउवा निवासमा पुगेर तीन दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। त्यसपछि राणाले आफू उपचारका लागि विदेशमा रहेकोले तीन दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ। कांग्रेस नेत्री आरजू राणा र वहाँका श्रीमान तथा पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति बहादुर देउवा लामो समयदेखि देश बाहिर हुनुहुन्छ। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनी मुब्रा बाउरका नेपाली एजेन्ट मनिन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ। राहदानी खरिदमा भएको भनिएको अनियमिततामा 35 जना भन्दा बढ़ीमाथि विस्तृत छानबिन भइरहेको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झण्डै 8 अर्ब रूपियाँ बराबरको अनियमित भएको देखिएको अख्तियारको दावी छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रम चल्दै आउँदो आर्थिक वर्षको बजेट आजै पारित गर्ने तयारी। यसपालिको पी मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा मापन, नेपाल आइपुग्नु नै ढिला गरिरहेको यसपालिको मनसुनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीको कारण तराई मधेसको जनजीवन प्रभावित, आजदेखि झापाका चिया उद्योग पनि बन्द, उद्योगी र चिया किसान सहित झण्डै 60,000 श्रमिक गम्भीर समस्यामा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ़ाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या 13 बढ़ाएर 19 पुर्याउने निर्णय गरेको छ। विधानमा वरिष्ठ नेताको पद थपिएको छ। रासोपाले चुनाव अघि बालेन्द्र शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेताको पद सिर्जना गरेको थियो। पहिलो महाधिवेशन क्रममा सचिवालय बैठकले त्यही पदलाई विधानको हिस्सा बनाएको हो। पदाधिकारीमा सभापति 1, वरिष्ठ नेता 1, उपसभापति 3, महामन्त्री 2, सहमहामन्त्री 5, प्रवक्ता 1, सहप्रवक्ता 3, कोषाध्यक्ष 1 र सहकोषाध्यक्ष 2 हुनेछन्। त्यस्तै केन्द्रीय समितिको संख्या 129 बढ़ाएर 158 पुर्याएको रासोपाले जनाएको छ। रासोपाको महाधिवेशन यही असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम भइरहेको

0: पार्टीले जनाएको छ। राष्ट्रपतिले आउँदो महाधिवेशनका लागि झण्डै 4 करोड़ रूपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको जनाएको छ। पार्टीको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाउने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनुभयो। उहाँका अनुसार लेबी नबुझाउने सदस्यहरूले महाधिवेशनमा भाग लिन पाउने छैनन्। राष्ट्रपतिले महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।
1: अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका नेपाल प्रमुख प्रणव गुप्ताले नेपालको आन्तरिक वित्तीय प्रणाली र वास्तविक अर्थतन्त्र गम्भीर दबावमा रहेको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले समष्टिगत आर्थिक सूचकहरू स्थिर देखिए पनि बजारको वास्तविक चित्र चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ़नु र सहकारी संकट गहिर्दै जानुले आन्तरिक अर्थतन्त्र शिथिल बनेको उहाँको विश्लेषण छ। देशको बाह्य सूचक राम्रो हुनुमा रेमिट्यान्स मुख्य जिम्मेवार रहेको बताउँदै प्रमुख गुप्ताले यसले उपभोग र आयात धाने पनि संरचनात्मक परिवर्तन र रोजगारी सृजना गर्ने दबावलाई ओझेलमा पारेको उल्लेख गर्नुभयो। जसकै कारण उत्पादक क्षेत्रमा आन्तरिक लगानी बढ़न नसकेको र नेपाल न्यून विश्वास तथा न्यून लगानीको पासोमा अल्झिएको उहाँको निष्कर्ष छ। बाह्य सूचक तथ्याङ्कले आन्तरिक संकट र नागरिकको घट्दो क्रय शक्तिलाई छोप्न नसक्ने भन्दै उहाँले रेमिट्यान्समाथि अत्यधिक निर्भरको दुष्चक्रबाट बाहिर निस्कन कठोर निर्णयहरू लिनुपर्ने सुझाव दिनुभयो। आन्तरिक बजारमा माग बढ़ाउन र उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन पूँजीगत खर्च वृद्धि पहिलो शर्त भए पनि सरकारी खर्चको फितलो अवस्था चिन्ताजनक रहेको प्रमुख गुप्ताले बताउनुभयो।
0: लगातार 4 कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 5.06 अंकले घटेर 2700.47 बिन्दुमा झरेको छ। आज बैंक फाइनान्स माइक्रो फाइनान्स म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 3 अर्ब 63 करोड़को कारोबार भएकोमा आज 347 वटा कम्पनीको 77,43,000 कित्ता शेयर 3 अर्ब 41 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि 25,88,30,55,000 रूपियाँ बराबरको अनुमानित बजेट पेश गरेको छ। महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले आज बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। उहाँले महानगरको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न 25,13,30,55,000 रूपियाँ संचित कोषमा व्यवहार पर्ने र 75 करोड़ रूपियाँ अन्य बाह्य व्यवहार हुने गरी बजेट ल्याएको जानकारी गराउनुभयो। चालू आर्थिक वर्ष 2082-83 लागि काठमाडौँ महानगरपालिकाले 25,11,43,41,000 रूपियाँको बजेट पारित गरेको थियो।
0: भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारको आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति संस्था र निकायलाई कानून अनुसार लीजमा रूपान्तरण प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लीजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो। विभागका अनुसार सरकारी जग्गा दर्ता तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2071 अनुसार भोगाधिकार अधिकार प्राप्त व्यक्ति संस्था वा निकायले तोकेको अवधिभित्र लीजमा रूपान्तरणको लागि निवेदन दिनुपर्ने व्यवस्था छ। तर कतिपय ठाउँमा समयमै प्रक्रिया पूरा नभएका कारण धेरै जग्गा अझै भोकाधिकारकै अवस्थामा रहेका छन्। पत्रमा मालपोत नियमावली 2036 को 9 संशोधनले समेत भोगाधिकारमा रहेका जग्गालाई लीजमा रूपान्तरण गर्ने कानूनी व्यवस्था छ। विभागले भोगाधिकार समाप्त भएका वा म्याद सकिन लागेका जग्गाको विवरण अध्यावधि गरी सम्बन्धित पक्षलाई जानकारी गराउन र लीजमा रूपान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन सबै कार्यालयलाई निर्देशन दिएको छ। साथै त्यस्ता जग्गाको अभिलेख व्यवस्थित राख्न कानूनी अन्यल हटाउन र सरकारी सम्पत्तिको उपयोगलाई थप व्यवस्थित बनाउन विशेष ध्यान दिन भनिएको छ।
1: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन र प्रसारण गरी कार्यवाही गर्ने चेतावनी दिएको छ। बोर्डले आज सार्वजनिक सूचना निकालेर प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य सामग्रीको विज्ञापन तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार भ्रामक विज्ञापनले नागरिकलाई भ्रम पार्ने ठगी गर्ने र जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउने गुनासा र उजुरीहरू परेका छन्। विशेष गरी कपाल उमार्ने हड्डी नशाको पीड़ा निको पार्ने चिसोपन घटाउने, किडनी सफा गर्ने जस्ता झुट्टा दावी गरेका सामग्रीको व्यापक प्रचार भइरहेको बोर्डले जनाएको छ। बोर्डले विज्ञापन नियमन गर्ने ऐन 2076 दफा 5 विपरीत विज्ञापन नगर्न नगराउन विज्ञापनदाता, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैलाई सचेत गराएको छ। भ्रामक विज्ञापन भेटिएमा तत्काल बोर्डमा उजुरी गर्न अनुरोध गरेको छ भने प्राप्त उजुरीका आधारमा कानूनी प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ।
0: पोखरा बस पार्कको जग्गामा रहेका अनधिकृत संरचना हटाउने काम शुरू भएको छ। पोखरा महानगरपालिकाले वडा नम्बर 9 पृथ्वी चोकमा रहेको बस पार्कको जग्गा मिचेर बनाइएका घर टहरा र पसल हटाउन थालेको हो। 5 दशक अघि बस पार्कका लागि अधिग्रहण गरेको 205 रोपनी जग्गा मध्ये अतिक्रमणको कारण खाली जग्गा 26 रोपनीमा सीमित भएको थियो। गएको जेठमा महानगरसँग सहमति भएपछि धेरै जग्गा धनी र व्यवसायीले आफ्ना संरचना खाली गरेका छन् र अहिले डोजर चलाएर बाँकी संरचना हटाउने

0: चाबहिल बानीसुर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
0: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
0: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब विदेशका खबर। अमेरिका र इरान बीचको युद्ध टुंग्याउने प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इरानका राष्ट्रपति मसूद पेजेस्कियान र दुई पक्ष बीच मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा 14 बुदा उल्लेख छन्। सहमतिमा दुवै पक्षले आउँदो 60 भित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहमति पत्रमा दुई पक्ष बीच भएको सहमतिमा हर्मुज जलमार्ग फेरि खोल्ने र इरानको पुनर्निर्माणका लागि 300 अर्ब अमेरिकी डलर खर्च गर्ने योजना छ। यस्तै अमेरिकाले इरान विरूद्ध सबै प्रकारको प्रतिबन्ध अन्त्य गर्ने विषय पनि सहमति पत्रमा उल्लेख छ। विदेशकै अर्को खबरमा पूर्णस्तरीय युद्ध शुरू भए यता युक्रेनले रूसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ। युक्रेनले रूसी राजधानी मस्को वरपरका लक्ष्यहरूमा झण्डै 200 ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ। मस्कोका गवर्नर आन्द्रे बोरोभ्योभका अनुसार आक्रमणमा 17 घाइते भएका छन्। रूसी रक्षा मन्त्रालयले पछिल्लो 24 युक्रेनले प्रहार गरेका झण्डै 1000 ड्रोन र क्रूज मिसाइल खसालेको बताएको छ। यही समयमा दक्षिण रोस्तोक क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एकजनाको ज्यान गएको खबरमा उल्लेख छ। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब यो युद्ध अन्त्य गर्ने समय आएको र रूसले कूटनीतिको क्षेत्रमा आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ। उहाँले आफूहरूले युद्ध नचाहेको तर युक्रेन जल्यो भने रूस पनि जल्ने चेतावनी दिनुभयो। सन् 2022 फेब्रुअरी 24 रूस र युक्रेन बीच पूर्ण स्तरको युद्ध शुरू भएको थियो।
4: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आजदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदैछन्। आज राति पाउने 10 अमेरिकाको एटलान्टा रंगशालामा समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल हारेका थिए। यस्तै राति पाउने 1 अमेरिकाको लस एन्जलस रंगशालामा समूह बीका स्विजरल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दैछन्। यी दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै बिहान पाउने 4 समूह बीका क्यानाडा र कतार खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए। यस्तै भोलि बिहान पाउने 7 ग्वाडालजरा रंगशालामा समूह एको घरेलु टोली मेक्सिको र दक्षिण कोरिया खेल्दैछन्। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए।
5: फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अमेरिका, क्यानाडा र मेक्सिकोमा चलिरहेको छ। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले आफ्नो धारणा बनाउन थालेका छन्। उपाधिका प्रमुख दावेदारका रूपमा रहेका ब्राजिल, अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी र इंल्याण्ड लगायत छन्। सबैले पहिलो चरण खेलेका छन्। समूह चरणका हरेक टोलीले 3 खेल खेल्नुपर्छ। यसको अर्थ पहिलो खेल जस्तो सुकै भए पनि टोलीहरूले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार गर्न अझै 2 खेल खेल्न बाँकी नै छ। प्रारम्भिक नतिजा र प्रदर्शनको आधारमा भने यसपटकको विश्वकप निकै रोचक र अप्रत्याशित देखियो। थप चर्चा साथी महेश केवालीबाट।
1: उपाधि दावेदार टोलीहरूको पहिलो चरणको प्रस्तुतिलाई हेर्दा केही देशले आफ्नो साख जोगाए

0: गरिसकेका छन् भने केहीले सोचे जस्तो शुरूआत गर्न सकेनन्। इंग्ल्याण्डले पहिलो खेलमै क्रोएसियालाई 4-2 गोलले हराउँदै शानदार प्रदर्शन गरेको छ। यस्तै साविक विजेता अर्जेन्टिनाले अल्जेरियालाई 3-0 हराउँदै उपाधि रक्षाको यात्रा बलियोसँग शुरू गरेको छ भने फ्रान्सले पनि सेनेगललाई 3-1 पछ्याउँदै आफ्नो स्वाभाविक र राम्रो लयलाई निरन्तरता दिएको छ। जर्मनीले पनि कुराकाउलाई 7-1 फराकिलो जित निकाल्दै आफ्नो दावेदारीलाई बलियो बनाएको छ। अर्कोतर्फ ब्राजिल र पोर्चुगलको खेल भने सोचे जस्तो भएन। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकियो भने पोर्चुगलले पनि प्रजातान्त्रिक गणतन्त्र कंगो अर्थात डीआर कंगोसँग 1-1 बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। सबैभन्दा फितौलो प्रदर्शन भने स्पेनको रह्यो। स्पेनले केभ भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्ना समर्थकहरूलाई निराश बनायो। विश्वकप फुटबलका सुपरस्टार र ठूला आशा गरिएका खेलाड़ीहरूका लागि यो पहिलो चरण मिश्रित अनुभव रह्यो। अर्जेन्टिनाका लियोनल मेसीले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे। तर उनका समकालीन प्रतिद्वन्दी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अनुभव भने फरक रह्यो। पोर्चुगल कंगोसँग बराबरीमा रोकिँदा रोनाल्डोको प्रदर्शन सोचे जस्तो हुन सकेन, जसको प्रतिक्रिया रोनाल्डो आफैले सामाजिक सञ्जालमा अभिव्यक्त गरे। अर्का स्टार खेलाड़ी नेमारका समर्थकहरूका लागि शुरूआत सोचे जस्तो रहेन। ब्राजिलका यी खेलाड़ीले चोटका कारण पहिलो खेल नै खेल्न नपाउँदा जसको अभाव टोलीको अग्रपंक्तिमा प्रष्टै देखियो। फ्रान्सका लागि केलियन एम्बापे र नर्वेका एर्लिङ हलान्ड जस्ता युवा स्टारहरूले पनि गोल गर्दै आफ्नो उपस्थिति बलियो बनाएका छन्। पहिलो चरणको खेलमा केही अप्रत्याशित र कम चर्चामा रहेका खेलाड़ीहरूले संसारको ध्यान आफूतिर तानेका छन्। विशेष गरी स्पेन र केप भर्डे बीचको खेलमा केप भर्डेका गोलकिपर भोजिन्ना एकाएक नायक बनेर चम्किए। फिफा विश्वकपको इतिहासमै स्पेन जस्तो शक्तिशाली र आक्रामक टोली विरूद्ध क्लीन सीट राख्नु कुनै पनि साना टोलीका लागि ऐतिहासिक उपलब्धि हो। पहिलो पटक विश्वकप खेलिरहेका भोजिन्नाले खेल अवधिभर स्पेनका विश्व प्रसिद्ध स्ट्राइकरहरूका एकपछि अर्को कड़ा प्रहारहरूलाई अदम्य साहस र उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए। उनको यही उत्कृष्ट गोलकिपिङकै बलमा कमजोर मानिएको केप भर्डेले पूर्व विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक 1 अंक पाउन सफल भयो। भोजिन्नाको यो प्रदर्शन पहिलो चरणकै सबैभन्दा चर्चायोग्य र रोमाञ्चक क्षण बन्न पुग्यो। समग्रमा यसपटकको फिफा विश्वकप 2026 को मुख्य दावेदारका रूपमा इंग्ल्याण्ड, फ्रान्स, अर्जेन्टिना, जर्मनी, स्पेन, ब्राजिल र पोर्चुगललाई हेरिएको छ। यी देशहरूमा भएका विश्वस्तरीय खेलाड़ीहरूको बाहुल्यता, विगतको बलियो इतिहास र सन्तुलित टोली संरचनाकै कारण उनीहरूलाई कप उचाल्ने मुख्य हकदार मानिएको हो। पहिलो चरण सकिए पनि समूह चरणका 2 खेल बाँकी नै रहेकाले दावेदार टोलीहरूको वास्तविक परीक्षा र विश्वकपको रोमाञ्चकता आउँदा दिनमा अझै कड़ा रूपमा देखिने निश्चित छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत प्रश्नको जवाब दिने क्रम चल्दै प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्रीले जवाब दिने, बजेट आजै पारित गर्ने तयारी।
1: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा, नेपाल आइपुग्ने ढिला गरिरहेको मनसुनमा कम पानी पर्ने चिन्ता, अत्यधिक गर्मीका कारण तराई मधेसको जनजीवन प्रभावित।
2: झापाका चिया उद्योग पनि बन्द, उद्योगी र किसान सहित झण्डै 60,000 श्रमिक समस्यामा समस्या तत्काल समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन।
1: इरान युद्ध टुंग्याउने सहमतिमा पाकिस्तानी प्रधानमन्त्री शहबाजको पनि हस्ताक्षर। रूसमाथि युक्रेनको व्यापक आक्रमण, अब युद्ध अन्त्य गर्ने समय आएको, युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
2: र विश्वकप फुटबलमा आज रातिदेखि समूह चरण अन्तर्गत दोस्रो चरणका खेल शुरू हुँदै पहिलो चरणमा फ्रान्स र इंग्ल्याण्डको उत्कृष्ट प्रदर्शन।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: पौडी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ।
1: जाजरकोटमा रेबिज वृद्धको खोप अभाव हुँदा सेवाग्राही मर्कामा बर्दियाको राजापुरमा केशोरीमा रक्त अल्पताको समस्यामा केही सुधार।
0: सशस्त्र द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्ष पुर्याउनु पर्नेमा सरकारवालाहरूको जोड।
1: र फिफा विश्वकपमा घाना र इंग्ल्याण्ड तथा कोलम्बियाले विजयी शुरूआत गर्दा पोर्चुगल भने कंगोसँग बराबरीमै रोकियो।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। पौडी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका 11 सुबकुनाका 20 वर्षीय मनोज ठाडा मगरको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले गइराती 9 बजेतिर झुप्रा खोलामा पौडी खेल्ने क्रममा मनोज डुबेको बताउनुभयो। उहाँलाई अचेत अवस्थामा राति 12 बजेतिर प्रदेश अस्पताल कालागोमा पुर्याएको भए पनि चिकित्सकले मृत्यु भइसकेको बताएका हुन्।
0: दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा 32 वर्षीय पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पजभैयाले नारायण नगरपालिका वडा नम्बर 4 32 वर्षीय शिवराज रेग्मीलाई पक्राउ गरिएको बताउनुभयो। पजभैयाले आरोपित रेग्मीले भगवतीमाई गाउँपालिका 2 स्थित शल्यघारी जंगलमा 14 वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सशस्त्र द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्ने सरोकारवालाहरूले उल्लेखेका छन्। जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले द्वन्द पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु राज्यको ऐतिहासिक दायित्व भएको बताउनु भएको छ। इन्सेक कर्णाली प्रदेश कार्यालय र मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतले वीरेन्द्रनगरमा गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले सत्य न्याय परिपूर्ण र पीड़ितको सम्मान सुनिश्चित हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्नु पर्ने बताउनुभयो। उहाँले सशस्त्र द्वन्दका क्रममा पीड़ित बनेका नागरिकले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको उल्लेख गर्दै पीड़ित मैत्री कानून र प्रभावकारी कार्यान्वयन मार्फत राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भनाइराख्नु भएको छ। दिगो शान्ति र सामाजिक मेलमिलापका लागि सत्यको उद्घाटन पीड़ितको सम्मान र न्यायको प्रत्याभूति अपरिहार्य रहेको उनीहरूको भनाइ छ। कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले संक्रमणकालीन न्याय प्रक्रियालाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर पीड़ित केन्द्रित बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले पीड़ित समुदायको विश्वास जित्न सत्य निरूपण र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै द्वन्दकालीन घटनाहरूका विषयमा नवयुवा पुस्ताले जानकारी पुर्याउनु पर्ने बताउनुभयो। नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष विवर्ष बस्नेतले संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड अनुरूप अघि बढ़नुपर्ने भनाइ राख्नुभयो। उहाँले पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न कानूनी संरचना र संस्थागत व्यवस्थालाई थप सुदृढ़ बनाउनु पर्ने
0: यस्तै इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले संक्रमणकालीन न्यायको वर्तमान अवस्था कानूनी प्रगति र बाँकी चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै पीड़ितको अपेक्षा अनुरूप प्रक्रिया अझ प्रभावकारी बनाउन आवश्यक रहेको औल्याउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी राजेन्द्र नेउपानेले आयोगले द्वन्द पीड़ितहरूको न्याय र मानवाधिकार संरक्षणका विषयमा निरन्तर अनुगमन तथा पैरवी गरिरहेको बताउनु भएको छ। मानवाधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय सदस्य रामकुमारी थापाले द्वन्दका कारण प्रभावित महिला एकल महिला र परिवारका सदस्यको पीड़ा अझै सम्बोधन हुन नसकेको बताउँदै उनीहरूको न्याय र परिपूरण सुनिश्चित गर्न आग्रह गर्नुभयो। गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारूले शान्ति प्रक्रियाको पूर्णता र लोकतान्त्रिक सुदृढ़ीकरणका लागि संक्रमणकालीन न्यायको सफल कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले द्वन्दको प्रभाव समाजमा अझै कायम रहेको उल्लेख गर्दै मेलमिलाप र मानवीयतामा आधारित दृष्टिकोण आवश्यक रहेको बताउनु भएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले द्वन्द पीड़ितहरूको आवाजलाई नीति निर्माण तहसम्म पुर्याउन यस्ता संवाद कार्यक्रम प्रभावकारी हुने बताउनु भएको छ। कार्यक्रममा द्वन्द पीड़ित पूर्ण प्रसाद पौडेल, ऋषि गिरी र विजय सरा साईले वर्षौंदेखि न्यायको प्रतीक्षामा रहेका पीड़ा सुनाउँदै घटनाको सत्य जान्ने पाउने दोषीको जवाबदेहिता र उचित परिपूरणको व्यवस्था गर्न राज्यसँग माग गर्नुभयो। कार्यक्रममा सहभागीहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई पीड़ित मैत्री पारदर्शी र विश्वसनीय बनाउँदै सत्य न्याय परिपूरण र पुनर्मिलनका आधारमा टुंगोमा पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ।
1: जाजरकोटको स्वास्थ्य सेवा कार्यालयमा रेबिज विरूद्धको खोप अभाव भएको छ। जिल्लाको एकमात्र जाजरकोट अस्पतालमा रेबिज विरूद्धको खोप अभाव हुँदा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। कुकुरी टोकेपछि त्रसित बनेका जनता रेबिज विरूद्धको खोप लगाउन अस्पताल पुग्ने गर्छन्। तर कार्यालयमा खोप नहुँदा निजी मेडिकलमा महँगोमा किनेर खोप लगाउनु पर्ने अवस्था छ। सरकारले निशुल्क दिने खोप जाजरकोट अस्पतालमा अभाव भएपछि सरकारवाला निकायले पहल नगरेका कारण सर्वसाधारण झलमर्कामा परेका छन्। जनताले जाजरकोट अस्पतालमा रेबिज विरूद्धको खोप नहुँदा महँगो शुल्क तिरेर लगाउने गरेका छन्। गाउँ बस्तीमा स्वास्थ्य चौकीमा नपाउने भएपछि खोप लगाउन जाजरकोट अस्पताल पुगेका बिरामी रित्तो हात फर्कने गरेका छन्। सातवटा स्थानीय तहका सर्वसाधारणलाई जिल्लामै स्वास्थ्य सुविधा दिन नेपालगंज सुर्खेत लगायतका अस्पतालबाट पाउने सेवा दिने भनिएको छ। 1500 50000 स्तरोन्नति गरिए पनि सामान्य खोपको अभाव भए पनि रूकुम पश्चिमको चौरझारी अस्पताल र सुर्खेतको प्रदेश अस्पताल जानुपर्ने स्थानीयको बाध्यता छ। भेरी नगरपालिका 11 तिलक आचार्यले जाजरकोट अस्पतालमा अत्याधुनिक भवन निर्माण भई 50000 स्तर वृद्धि भएको लामो समय बिते पनि सर्वसाधारण बिरामी पर्दा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउनुभयो।
0: दुई दिनसम्म हराइरहेका जुम्लाको सिन्जा गाउँपालिका दुई अवस्थी बाडाका तीन जना बालक जंगलमा सकुशल फेला परेका छन्। जुम्ला र कालीकोटको सिमाना नजिक पर्ने उच्च स्थानको खेती खर्क जंगलको छेउमा उनीहरू फेला परेको वडाध्यक्ष तीर्थ ओडले बताउनु भएको छ। इलाका प्रहरी कार्यालय नराकोटले यी बालकलाई सकुशल फेला पारी अभिभावकको जिम्मा लगाइएको जनाइएको छ। इलाका प्रहरी कार्यालय नराकोटका प्रहरी नायब निरीक्षक कृष्ण बहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले बालकलाई जंगलको छेउमा फेला पारेको हो। सिन्जा गाउँपालिका दुईका 7 वर्षीय परिवर्तन विष्ट प्रशान्त खत्री र 12 वर्षीय छोरा विनोद रोकाया फेला परेका हुन्। नजिकैको विद्यालय जान भनी हिँडेका उनीहरू बेलुकीसम्म घर नफर्केपछि खोजी शुरू गरिएको थियो। काफल खान भनी जंगलतर्फ लागेका बालकहरू बाटो बिर्सेर अर्कोतर्फ पुगेका थिए। बाटो बिर्सिएपछि उनीहरूले रातभर जंगलमै एनसेल टावर मुनि रात बिताएको बताएका छन्। उनीहरूलाई भेडी गोठालाको सहयोगमा फेला पारिएको हो।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिले भने यो छोटो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआतसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन वन डडेलो नियन्त्रण कार्यमा जुटौं जुटौं। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउं।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई घिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27590।
7: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा दरहितमा जारी सन्देश।
8: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
9: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन सुन्ने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले पौडी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा एकजनाको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करेन्ट गरेको आरोपमा एकजना पक्राउ। जाजरकोटमा रेबिज विरूद्धको खोप अभाव हुँदा सेवा गराई मर्कामा लगायतका खबर प्रस्तुत गर्यो।
1: अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय बाँके ले गत जेठ महिनामा मात्रै बाँकीमा अदालतबाट सजाय तोकी फरार भएका 70 जना पक्राउ गरी कानूनी दायरामा ल्याएको छ। अदालतबाट कै तथा आर्थिक जरिवाना भई फरार भएका मध्ये खोज तलासको क्रममा गत जेठ महिनामा मात्रै 70 जनालाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जेठ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै बाँकेका प्रहरी प्रवक्ता प्रत्यक्ष सिंह राठौरले पक्राउ गरेकाहरूबाट 1,59,00,000 रूपियाँ जरिमाना समेत संकलन गरेको बताउनुभयो। उनीहरूबाट 14 वर्ष 1 महिना 3 दिनको कैद पनि भुक्तानी गराइने बताउनुभयो। केही वर्षदेखि जिल्लामा निरन्तर रूपमा चलिरहेको फरारलाई पक्राउ गर्ने अभियानमा अन्तर्गत हरेक महिनामा 25-80 जना चैतिको हाराहारीमा फरारलाई पक्राउ गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। फरार अपराधीको खोजीका लागि विशेष टोली नै गठन गरेर उनीहरूको खोजी कार्य नियमित रूपमा भइरहेको प्रहरीले जनाएको छ। जेठ महिनामा मात्रै कुल 159 जना मुद्दा दर्ता गरेकोमा जघन्य अपराधका 14, गम्भीर अपराधका 52 र बाँकी सामान्य अपराधका मुद्दा रहेका छन्। तीमध्ये महिला तथा बालबालिका सम्बन्धी 13 र ज्येष्ठ नागरिक सम्बन्धी 14 तथा आर्थिक अपराध सम्बन्धी 34 मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
0: बर्दियाको राजापुर नगरपालिकाका किशोरीमा गत वर्षको तुलनामा रक्त अल्पता सम्बन्धी समस्या केही सुधार भएको छ। गत वर्ष राजापुरका सम्पूर्ण विद्यालयमा परीक्षण गर्दा 82% किशोरीमा देखिएको रक्त अल्पता यस वर्षको परीक्षणमा 65% किशोरीमा मात्र पुष्टि भएको हो। राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरू रक्त अल्पता परीक्षण गरेकोमा 65% किशोरीमा रक्त अल्पता पुष्टि भएको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्षभन्दा माथिका 2175 जना किशोरीको रक्त परीक्षण गर्दा 1433 जना किशोरीको रक्त अल्पता देखिएको हो। तीमध्ये 72 जना किशोरीलाई कड़ा खालको रक्त अल्पता देखिएको छ भने 376 जना किशोरीलाई मध्यम र 985 जना किशोरीलाई सामान्य किसिमको रक्त अल्पता पुष्टि भएको छ। परीक्षण गरिएका किशोरी मध्ये 3.3% कड़ा खालको रक्त अल्पता देखिएको छ भने गत वर्ष 1441 जना किशोरीको रक्त परीक्षण गर्दा 1174 जना रक्त अल्पता देखिएको थियो, जसमध्ये 123 जना अर्थात 8.53% विद्यार्थीमा कड़ा खालको रक्त अल्पता पुष्टि भएको छ भने 6 जनालाई तत्काल अस्पताल भर्ना गरेर रगत चढ़ाइएको थियो। गत वर्षको तुलनामा अहिले रक्त अल्पतामा केही सुधार भएको राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अरियालले बताउनु भएको छ।
1: लुम्बिनी प्रदेशमा आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा केही सुधार भएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5,14,04,00,000 आन्तरिक राजस्व संकलन गरेको जनाएको छ। यो रकम गत आर्थिक वर्षको यो अवधिको तुलनामा 12% बढ़्यो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक विवरणमा यो अवधिसम्म प्रदेश संचित कोषमा 26,57,77,00,000 दाखिला भएको उल्लेख छ। संघीय सरकारबाट प्राप्त अनुदान राजस्व बाँडफाँट र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम यो कोषमा समावेश हुने व्यवस्था छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हालसम्म 17,47,82,00,000 खर्च गरेको जनाएको छ। यो कुल विनियोजन बजेटको 44.85% हो। यो खर्च मध्ये 10,11,09,00,000 विकास खर्च र 7,36,73,00,000 चालुतर्फ रहेको मन्त्रालयले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
6: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने आउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9915878917।
14: सबैजनालाई नमस्कार छ है।
15: नमस्कार।
14: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
16: यसका लक्षणहरू के के हुन्?
14: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्ने धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
16: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
14: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
16: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
14: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
17: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2
1: मेगाहर्ज। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकारको विकास बजेट कार्यान्वयन यो वर्ष पनि निकै कमजोर देखिएको छ। चालू आर्थिक वर्षको 11 महिनासम्म प्रदेश सरकारले विकास निर्माणका लागि छुट्याएको कुल बजेटको 1/3 हिस्सा पनि खर्च गर्न सकेको छैन। प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी लेखा अधिकृत बलदेव कपाडीले 11 महिनामा सुदूरपश्चिम प्रदेश सरकारले विकास खर्च जम्मा 28.97% मात्रै गरेको बताउनुभयो। आर्थिक वर्ष सकिन अब 1 महिना बाँकी रहँदा 71% भन्दा बढ़ी विकास बजेट खर्च हुन बाँकी छ। सरकारको प्रशासनिक र साधारण खर्चको तुलनामा विकास खर्च निकै सुस्त रहेको छ। जेठ मसान्तसम्ममा चालुतर्फ 45.75% खर्च भएको छ। विकासका लागि विनियोजित रकम थन्किएर बस्ने तर प्रशासनिक काम तलब भत्ता र कार्य लय सञ्चालनमा भने खर्चको रफ्तार बढ़ी हुनुले सरकारको कार्यशैली र बजेट कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खड़ा गरेको देखिन्छ। सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको पूँजीगत खर्चको प्रगति करिब 18.32% देखिएको छ।
2: छब्बीस अन्तर्गत समूह एलका घाना र इङ्ल्याण्ड तथा समूह के को कोलम्बियाले विजय सुरुवात गर्दा पोर्चुगल भने कंगोसँग बराबरीमा रोकेको छ। बिहान भएको समूह के को खेलमा कोलम्बियाले पहिलो खेल पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 2-1 गोल अन्तरले हराउँदै समूहको शीर्ष स्थानमा भएको छ। बेलायती भएको यही समूहको खेलमा उपाधि दावेदार मानेको पोर्चुगलले कंगोसँग 1-1 गोलको बराबरी खेल्दा अङ्क बाँडेको छ। खेलको 6 मिनटमै पोर्चुगलका जो आओ नेभेसले हेडर मार्फत गोल गर्दै टोलीलाई शुरूआती अग्रता दिलाउनु भएको थियो। यस्तै पहिलो हाफको इन्जुरेसनमा कंगोका युयाने विश्वासले हेड मार्फत गोल गर्दै खेल बराबरीमा पुर्याउनु भएको थियो। दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि बलियो मानेको पोर्चुगल विरूद्ध कंगोले अङ्क थप खोज्दै ऐतिहासिक नतिजा निकालेको हो। 41 वर्षीय क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले खेलमा बल नियन्त्रणमा प्रभुत्व जमाए पनि गोलमा परिणत गर्न नसक्दा अङ्क बाँड्न बाध्य भएको हो। यस्तै क्यानाडाको टोरन्टोमा रहेको समूह एलको खेलमा घानाले पानामालाई 1-0 हराउँदै 3 अङ्क पाएको छ। खेल गोलरहित बराबरीतर्फ अघि बढ़िरहेको अवस्थामा घानाका कालेब रेसेन्कीले इन्जुरी समयमा गोल गर्दै टोलीलाई 3 अङ्क दिलाउनु भएको। यस्तो पछि दावेदार इङ्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गरेको छ। इङ्ल्याण्डका कप्तान ह्यारी केनले खेलको 12 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको छ। यस्तै 36 मिनटमा मार्टिन बाटुरिनाले गोल गर्दै गरेपछि क्रोएसिया खेलमा फर्किएको। त्यसपछि 42 मिनटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्याण्डलाई पुनः अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा पिटर मुसाले गोल गरेपछि खेल 2-2 को बराबरीमा पुगेको थियो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको इङ्ल्याण्डले 2 गोल थप्दै खेल आफ्नो पक्षमा पारेको हो।
1: प्रतियोगितामा अब समूह दोस्रो चरणका खेलहरू हुनेछन्। आज राति 9:45 समूह ए का चेक रिपब्लिक र दक्षिण अफ्रिका भिड्दैछन्। पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको खोजीमा छन्। यही समूहमा रहेका मेस्किको र दक्षिण कोरिया बीच भोलि बिहान 7:45 खेल शुरू हुनेछ। पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जित दर्ता गर्ने योजनामा छन्। यसै गरी आउने राति 12:45 समूह बी का स्विजरल्याण्ड र बोस्निया तथा 4:15 क्यानाडा र कतार पनि भिड्दैछन्।
2: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: पौडी खेल्ने क्रममा सुर्खेतको वीरेन्द्रनगरका एक युवकको ज्यान गयो। दैलेखमा 14 वर्षीय बालिकालाई जबरजस्ती करनी गरेको आरोपमा एकजना पक्राउ।
2: जाजरकोटमा रेबी विरूद्धको खोप अभाव हुँदा सेवा गराई मर्कामा। बर्दियाको राजापुरमा किशोरीमा रक्त अल्पताको समस्यामा केही सुधार।
1: सशस्त्र द्वन्द्व पीड़ितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्नेमा सरकारवालाहरूको जोड़।
2: र फिफा विश्वकपमा घाना र इङ्ल्याण्ड तथा कोलम्बियाले विजय सुरुवात गर्दा पोर्चुगल भने कंगोसँग बराबरीमै रोकियो।
1: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time.
3: यति बेला साँझको 7 बजेको छ।
4: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
5: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: अशोक साल त ढुक्क नारेबल्ली।
9: हाँ त पोर्सालिक बाट सम्झोट, आम्मी न लक्टी र हटबरा, पानी बस्दा बेला अस्ति चिमचाम कहाँ रहे त सोचो त, लट्ठी चिपकम घर, डान डान पानी बर्से टिकी मन छटपटाइ लाग।
8: हाँ त धन्न ब्यालम्ब डिकटिकम से सुरक्षित ठाउँमा सरली नारेबल्ली।
9: हाँ हो बदा
10: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत, उहमार बहिया से बचकला पहिला सावधानी अपनाए, लद्या खोलम पानी बरहल बाकल से सावधान रही, एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण का सूची बनाई, एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी, वो बरखक ब्यालम संक्रमण के डर ध्यान हिलक ओर से पानी ढिका के पी, स्वच्छता में ख्याल करी।
11: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
12: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
13: तपाईँ मात्रै चुरोट, सुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
12: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
10: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक पासो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बुटोल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा असार दुई गते आयोजित आत्महत्या, लागु औषध दुर्व्यसन, सड़क दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसा पत्र समेत प्रदान गर्नुभयो। साथै उहाँले ह्याक फर सेफ्टी 2083 अन्तर्गत प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सड़क दुर्घटना, लागू पदार्थको दुर्व्यसन एवं आत्महत्या नेपाली समाजमा गम्भीर समस्याको रूपमा देखा परेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि आयोजना गरिएको उक्त कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो। प्रहरीको एकल प्रयासले समाजमा शान्ति सुव्यवस्था कायम राख्न पर्याप्त नहुने उल्लेख गर्दै त्यसका लागि सबै सरोकारवाला निकायको सामूहिक प्रयत्न र प्रतिबद्धता जरूरी रहेको बताउनुभयो। प्रविधिको प्रयोग मार्फत अपराधको न्यूनीकरण र सफल अनुसन्धानबाट सभ्य र शान्तिपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले स्वागत मन्तव्य एवं कार्यक्रमको उद्देश्य तथा अवधारणा प्रस्तुतिकरण गर्नुभएको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचार कर्मीहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो। विशेष गरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्दो साइबर अपराध, लागु औषध दुर्व्यसन, सड़क सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने जनचेतनामूलक कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा असार तीन गते आयोजित समारोहबीच अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर गणेश रेग्मीद्वारा लिखित पुलिस एण्ड रूल अफ ल नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गर्नुभएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले गहन र सान्दर्भिक कृतिको सफल प्रकाशनका लागि अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर गणेश रेग्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी सृजनात्मक यात्रा अझ धेरै फलदायी होस् भन्ने कामना समेत गर्नुभयो। साथै अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीको कलमबाट सबैलाई मार्गदर्शन गर्ने, मुलुकलाई समृद्धितर्फ लाने र कानूनी शासनलाई व्यवस्थित गर्न एवं स्थापित गर्न सहयोग गर्ने किसिमका थप कृतिहरू र सृजनाहरू प्राप्त भइरहने समेत उहाँले उल्लेख गर्नुभयो। सो अवसरमा पूर्व रजिस्ट्रार तथा नेशनल ल कलेजका प्राचार्य रामकृष्ण तिमिल सिन्हा, पूर्व सचिव खेमराज रेग्मी र अवकाश प्राप्त प्रहरी महानिरीक्षक मतिलाल बोहराले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै सो अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता सूर्य कोइरालाले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो। पूर्व सचिव विश्व प्रकाश पण्डितको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा पूर्व सचिव डाक्टर कृष्ण प्रसाद शर्मा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुस्तकका लेखक अवकाश प्राप्त प्रहरी वरिष्ठ

0: छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले भारतबाट लागू औषध खरिद गरी ल्याई फार्म हाउस परिसरको जमिनमा खाडलभित्र लुकाई सञ्चय गरी माग बमोजिम बजारमा बिक्री गर्दै आएको खुल्न आएको छ।
1: सामाजिक सञ्जालमा खुकुरी देखाई डर धम्की देखाई कुटपिट गरेको भिडियो पोस्ट गरेको अभियोगमा दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका दुई बस्ने 24 वर्षीय रमेश ठाडा मगरलाई असार 2 गते प्रहरीले पक्राउ गरेको छ। साथै प्रहरीले उनको घरबाट नियन्त्रित लागू औषध प्रेगाम्याक्स 1 ट्याब्लेट, थ्रोमो 41 ट्याब्लेट, एन्टिकेप 2 ट्याब्लेट र निट्राजोम 5 ट्याब्लेट बरामद गरेको छ।
0: सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई असार 2 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जा जिल्ला भिरकोट नगरपालिका 2 का 39 वर्षीय सञ्जीव नेपाली र काभ्रे जिल्ला मण्डन देवपुर नगरपालिका 12 की 33 वर्षीय सरिता पराजुली रहेका छन्। आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनी अंग्रेजी भाषामा बोली प्रिन्स तामाङ नाम बताउने टिकटक आईडीबाट आफ्नो अनुहार समेत नदेखाई कुराकानी गरी पीड़ितलाई विवाह गरी अमेरिका लाने आश्वासन देखाई पटक पटक गरी 15,10,500 रूपियाँ ठगी गरेको भन्ने पीड़ितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
1: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर कोन्जेसोम गाउँपालिका 2 का 33 वर्षीय श्याम चौलागाई, पाँचथर जिल्ला फाल्गु नन्द गाउँपालिका 6 का 20 वर्षीय सुजन घतानी बिक, बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका 8 का 43 वर्षीय यमराज खत्री र दाङ जिल्ला घोराई उपमहानगरपालिका 15 का 33 वर्षीय शरद कुमाई रहेका छन्। पक्राउ मध्ये श्यामले जापान पठाइदिन्छु भन्दै 2 जना पीड़ितहरूबाट 2,40,000 रूपियाँ, सुजनले क्रोएसिया पठाइदिन्छु भन्दै 4 जना पीड़ितहरूबाट 8,40,000 रूपियाँ, यमराजले पोर्चुगल पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 4,50,000 रूपियाँ र शरदले स्पेन पठाइदिन्छु भन्दै 1 जना पीड़ितबाट 17,00,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले श्याम र सुजनलाई ललितपुर महानगरपालिका 15 बाट, यमराजलाई काठमाडौँ महानगरपालिका 16 बाट तथा शरदलाई ललितपुर महानगरपालिका 15 बाट पक्राउ गरेको हो।
0: बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित 2 जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असार 2 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीका 40 वर्षीय बेचन मिया र चिनिया नागरिक 51 वर्षीय यो युलोङ रहेका छन्। कतार एयरको उडानद्वारा काठमाडौँबाट कतार जान लागेका बेचनलाई कतारी रियाल 42,400 र चाइना इस्टर्नको उडानद्वारा काठमाडौँबाट चीन जान लागेका यो युलोङलाई अमेरिकी डलर 7,500 सहित प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक पासो।

0: रविन, आज त अफिस ढिला आयो त, जाममा पर्यो कि क्या हो?
1: के को जाममा पर्नु नि, बैंक गएर आएको ढिला भयो।
0: बैंक गएर आएको रे, पैसा तन्नै छ कि क्या हो? जहिले पनि बैंक मात्रै गएको देख्छु त।
1: यहाँ आफूलाई भने कस्तो तनाव भएको छ, तिमी भने ठट्टा गर्छौ, कहिले त यसो सिरियस भएर पनि बोल न।
0: होइन, के तनाव भयो फेरि?
1: हेर न, हिजो मेरो बैंक खाताबाट पैसा हरायो।
0: पैसा हरायो रे? कसरी हरायो त पैसा?
1: त्यही त, कसरी हरायो हरायो, अनि त्यही कुरा बुझ्न बैंक गएको।
0: अनि के भन्नु त बैंकले?
1: प्रहरीकोमा गएर निवेदन दिनु भनेको छ। बरु एकछिन तिमी पनि मसँग हिँड न, फेरि आज मेरो बाइक पनि बिग्रेको छ।
0: ल, बर्बाद भएछ नि। ल, हिँड हिँड गइहालौ, यस्तो कुरामा ढिला गर्नै हुँदैन नि।

0: नमस्कार म्याम।
1: हजुर नमस्कार
0: म्याम, मेरो ब्याङ्कबाट एकाएक 2 लाख रुपियाँ हरायो अनि निवेदन दिन आएको।
1: ए हो र, अनि कसरी हरायो त?
0: हिजो बिहानको कुरा हो म्याम,

0: तपाईँको खाताको केवाईसी अपग्रेड नभएकोले अकाउन्ट ब्लक हुन लागेको छ, हामी त्यसलाई सुचारू गर्दैछौ है।
1: हो र सर, तलब आउने बेला हुन लाग्यो, ब्लक भयो भने त बर्बाद हुन्छ, सुचारू गर्न के गर्नु पर्छ सर?
0: केही गर्नु पर्दैन, तपाईँको मोबाइलमा एउटा 6 अङ्कको भेरिफिकेसन कोड आएको होला, हेर्नुहोस् त त्यो भनिदिनुहोस् होइन, हामी यहाँबाट सिधै सिस्टम अपग्रेड गरिदिन्छौ नि है सर।
1: हो सर हो, कोड भर्खरै आयो, टिप्नुहोस् त सर, म भनिदिन्छु।
0: हुन्छ भन्नुहोस् त सर।
1: 7 8 5 3 1 0।
0: थ्याङ्क यू सर।
1: होइन, के को मेसेज आयो यति धेरै? तपाईँको खाताबाट 1 लाख खर्च भयो। हँ, के भन्छ, मैले पैसा निकालेकै छैन, खर्च कसरी भयो? ल फेरि पनि 1 लाख रुपियाँ खर्च भयो भन्छ त, लौ न के भयो यस्तो? त्यो अहिलेको नम्बरमा फोन गर्नु पर्यो। मोबाइल त स्विच अफ पो भन्छ, लौ न बर्बादै भयो, एकचोटि बैङ्कमा गएर बुझ्नु पर्यो। त्यसपछि बैङ्कले प्रहरीमा जानु भन्यो, अनि यहाँसम्म आएको म्याम।
2: तपाईँ पनि ठगको चङ्गुलमा पर्नु भएछ, बैङ्क खाताबाट पैसा हराएको भन्दै धेरैजनाको उजुरी पर्न थालेको छ अहिले। बैङ्क तथा वालेट अफिसबाट बोलेको भन्दै र स्क्रिनिङ सेयर, फिसिङ, ओटिपी तथा वालेट ह्याक गरेर पैसा हराएको उजुरी एकदमै धेरै परेको छ।
1: बैङ्कबाट बोलेको हुँ, तपाईँको खाता ब्लक हुन लाग्यो भन्यो म्याम, अनि मैले पनि केही नसोची आत्तिएर मोबाइलमा आएको ओटिपी कोड दिए, त्यसपछि एकैछिनमा खाता रित्यो।
2: हेर्नुहोस्, पछिल्लो समय प्रविधिले विकासको फड्को मारेसँगै अपराधको स्वरूप पनि फेरिँदै गएको छ। प्रविधिको माध्यमबाट वित्तीय अपराध पनि एकदमै बढ्दै गएको छ। सानो सावधानी नअपनाउनाले धेरैजनाले ब्याङ्कबाट लाखौं रुपियाँ गुमाउन पुगेका छन्।
1: म्याम, यस्ता प्रकारका ठगीबाट बच्न के गर्नु पर्ला त?
2: हेर्नुहोस् है, यस्ता डिजिटल ठगीका घटनाहरूबाट जोगिन चाहिँ कहिल्यै पनि फिसिङ लिङ्कहरूमा क्लिक नगर्ने, ब्याङ्किङ कारोबारका लागि आधिकारिक वेबसाइट मात्र प्रयोग गर्ने, आफ्नो व्यक्तिगत ब्याङ्किङ विवरण गोप्य राख्ने र शंकास्पद लिङ्कहरूका बारेमा नेपाल प्रहरी साइबर ब्युरो तथा ब्याङ्क वा सम्बन्धित निकायमा तुरुन्तै खबर गर्नुपर्छ, त्यस्ता लिङ्कहरू खोल्नु हुँदैन।
1: यस्ता ठगबाट त पढे लेखेकै जाने बुझेकै मान्छे पनि ठगिँदा रहेछन् म्याम।
2: हो नि, पढे लेखेकै र प्रविधि बारे जानकार मानिसहरू समेत झुकिएका छन्, त्यसैले यस्तो ठगीबाट जोगिने उपाय भनेकै विभिन्न तरिकाले राम्ररी नजाँचिकन अज्ञात किसिमका लिङ्कहरू क्लिक नगर्ने र आफ्नो मोबाइलमा आएका ओटिपी तथा गोप्य सूचनाहरू कसैलाई नदिनु नै हो, अन्यथा यसै गरी स्क्यामरको पासमा परिन्छ।
1: त्यही त म्याम, कि पढेर जानिन्छ भन्छन्, कि परेर आफू परेपछि बल्ल थाहा भयो कि ठगहरूले अनेक जुक्ति लगाएर ठगी गर्दा रहेछन्। म्याम, त्यो ठग त पक्राउ पर्ला नि।
2: यति धेरै निराश पनि नहुनुहोस्, पहिला त तपाईँले सबै कुरा खुलाएर हामी कहाँ एउटा निवेदन दिनुहोस्, हामी तुरुन्तै अनुसन्धान गर्छौँ अनि केही पत्ता लाग्ने बित्तिकै तपाईँलाई खबर गर्छौँ।
1: हुन्छ म्याम।
3: तपाईँ एटिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक पासु। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, दिपेन्द्र सिंह कार्की र दीपक राज विश्वकर्मा।
2: हवस्त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिनाथ योगी, प्राविधिक मित्र सुलोचना भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
1: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जातका तरकारीका व्यञ्जन, कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बात चाहिँ।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
5: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भुरीगाउँ बजार, बर्दिया।
6: जितपुर वाली, यह साल तो निश्चिंत हुई गवा गए।
7: हाँ, तब परसलिया याद करो तो जू डराए लागल था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे घूमी लगता। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
6: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गया।
8: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
9: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी, उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
10: केपी पोलिक्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
11: यही असार 5 गते शुक्रबारको दिन
10: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ, बर्दिया।
12: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
11: यही असार 6 गते शनिबारको दिन
12: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला, यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार, बर्दिया। सम्पर्क नम्बर 98582500002।
13: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
14: तपाईँ मात्रै चुरोट, स्त्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा पसेको स्त्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
13: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।

0: समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल।
1: यो हो रेडियो टाइम।
0: अब विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ, तर हामीले यथार्थ स्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो, जोखिमको आकलन। त्यही आकलनलाई हिसाब गरेर धेरै अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभरोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यसको प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साधुपखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री सोनिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
4: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौ। तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
1: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने व्यवहार म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
5: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्साभिसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
6: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौ, एफटीआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौ।
0: विनियोजन विधेयक बहुमतले पारित गर्नु अघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
2: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2,25,000 व्यक्ति नै प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो, यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरूद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, त्यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरूद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
2: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसूनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन्छ त्यसो भए?
2: पहिलाको जुन मनसूनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सबै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब चाहिँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुन सक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव पर्छ भन्ने सब थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
7: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभव लाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
2: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेको छौँ, हामीले भनिरहेको छौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिले गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ। अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ, पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अफ दिनमा चारवटा पाँचवटा भन्दा हरेक पालिका छानेर जुम मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाका अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेको छौँ। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामी।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: समझदारी पत्र नाम दिइएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लड़ाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रूखका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैं बाज्ने।
9: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
10: हस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।